0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेला मा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थनोस नी
1: केही होइन आफुलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जत पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकौतराज बाराही ज्वेलर सुनचाँदी पसल कालिका मार्ग चोक दमौली तनहु
1: सम्पर्क 9842641673 9817150898 9464603385

नाश, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर,

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560867।
3: दमौलिया FM 94.2 समुदायको

0: समुदायको आवाज
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।

0: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: दमोलिया FM 94.2 समुदायको

0: सदस्यमा
1: मजाले अब एक कार्यकाल
0: विधिविधानमा चल्न सक्नुहुन्छ,
1: एक कार्यकाल जिल्ला सभापति निर्विकल्प तरिकाले विवादरहित तरिकाले र विधि विधानको अधीनमा रहेर सफलतापूर्वक सम्पन्न गरेर फेरि गुल्मी जस्तो जिल्लामा जहाँ कम्युनिस्ट काङ्ग्रेसको निरन्तर उहाँहरूकै दबदबा भएको ठाउँमा चन्द्र भण्डारी गोकर्ण विष्ट जस्ता जो दिग्गज राजनीतिक नेतृत्वहरूलाई चाहिँ उहाँहरूलाई विस्थापित गरेर जुन दुवैजना उम्मेदवारहरूलाई विजय गराएर हामीले पठाएका छौँ त्यो कुनै सानोतिनो प्रयासले त भएको होइन, एउटा कुशल सङ्गठन कुशल चाहिँ नेतृत्व भएकै कारणले ती सबै सहयोग सबै साथीहरूलाई समेटेर लगेर मतदाताहरूलाई आश्वस्त पारेकै कारणले हामीले त्यहाँ दुइटै उम्मेदवारहरूलाई विजय गराउन सफल भएका, त्यो त एउटा त्यो एउटा फिडब्याक त हो नि त। त्यसका त्यसरी हामीले गर्दै गर्दा भोलि सङ्गठनमा रहेर सङ्गठनको विधि पालना गराउनेदेखि लिएर कार्यकर्तालाई यसमा किन राष्ट्रपालमा चाहिँ हामी जोडिने भन्ने कुराहरू त हामी मेचीदेखि महाकालीसम्म अझै बनाउनु पर्ने छ नि त। हामीलाई त अहिले हामीले के बिर्सिनुहुन्न भने अहिलेको चुनावमा हामीलाई मत मात्रै आएको छ, हामीले अब जनमत बनाउनु पर्ने छ। जनमत बनाउनलाई हामी ग्रास रुटदेखि नै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्नेदेखि लिएर हामीलाई साथीहरूलाई प्रशिक्षित गर्नेदेखि लिएर राष्ट्रपालको विधान राष्ट्रपालको चाहिँ नीति निर्देशक सिद्धान्त लगायतको कुराहरू त हामीले भन्नुपर्ने छ नि त। त्यसको लागि पनि मैले चाहिँ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु र त्यो यदि कार्यकर्ता तहबाट म चाहिँ अनुमोदित भयो भने कार्यकर्ताहरूलाई राष्ट्रपा के हो भन्ने विषयमा चाहिँ जरैदेखि नै हामीले चाहिँ त्यो त्यो जनमानसमा चाहिँ राष्ट्रपाको बारेमा बनाउन सक्ने एउटा चाहिँ हाम्रो आधार तयार हुन्छ भन्ने हिसाबले नै मैले उम्मेदवारी दिएको छु।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो अवधिमा जनताको मन जित्न त सफल भएको छ, जनताहरूले अहिलेसम्म साथ पनि दिइरहेका छन्। कता कता केन्द्रीय नेतृत्वमा चाहिँ मतभेदका श्रृङ्खलाहरू, केन्द्रीय नेतृत्वमा चाहिँ केही विषयहरू चाहिँ होइन त्यो नमिल्ने कारणले गर्दाखेरि यो फेरि गलत बाटोमा त जाँदैन, कतै चाहिँ अप्ठ्यारो स्थितिमा त पुग्दैन भन्ने खालका शङ्काहरू संशयहरू त कायम छन् नि त अहिले।
1: यस्तो छ, विगतको हाम्रो राजनीतिको अवस्था हेर्दाखेरि जो पार्टीको नेतृत्वमा रहेको साथीहरूले नै प्राय जसो राजनीतिक नेतृत्वले सरकारको ह्यान्डल गरेको कारणले गर्दा त्यो विगतमा त्यस्तो त्यो त्यस्तो देखिन्थ्यो। अहिले अब पार्टी सभापतिज्यूले पार्टी चलाइरहनु भएको छ, वरिष्ठ नेता पारायण शाहज्यूले सरकारको नेतृत्व गरिरहनु भएको छ। हामीलाई त पहिलेदेखिको त्यो संस्कार देख्दाखेरि यो कता कता नमिले हो कि भन्ने प्रश्न उठ्ने स्वाभाविक हो, तर कहीँ कतै तपाईँले देख्नुभएको छैन नि त, कहीँ कतै त्यस्तो विवादहरू आएको छैन। सबै साथीहरू मिलेर एक ढिक्का भएर राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डा मुनि निलो क्रान्तिको चाहिँ त्यो एउटा सन्देशको रूपमा सबै साथीहरूले मरिमेटेर लाग्नुभएको छ। त्यो विवाद भन्ने कुरा कहीँ कतै केही एक इन्च पनि विवाद कुनै
0: देश बनाउने टिम भनेर तिनजनाको आउँछ होइन, एचएम पिएम आइएम अरू छैनन् देश बनाउने मुलुक बनाउने।
1: यस्तो छ, देश बनाउने टिम भनेर अब एउटा कुनै न कुनै खाका त बनाउनु पर्यो नि त। एउटा खाका साँच्चीकै भन्ने हो भने सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्ने हो, त्यसपछिको चाहिँ भौतिक पूर्वाधार लगायतको जुन विकास निर्माणका कुराहरू भौतिक मन्त्रालयको अन्तर्गत पर्ने भयो, देशमा सुशासन कायम गर्ने कुरा गृह मन्त्रालयको अन्तर्गत पर्ने भयो। मुख्यतया हेर्ने हो भने त मुख्य मन्त्रालय त यही तिनवटा हो नि त। त्यो हिसाबले चाहिँ उहाँहरूले भन्न खोज्नु भएको, यो बाहेक अरू चाहिँ अरूको भूमिका होइन भनेर किन नहुने। सामान्य प्रशासन मन्त्री उहाँको आफ्नै भूमिका छ, ऊर्जा तथा जलस्रोत मन्त्रीज्यूको आफ्नै भूमिका छ, सबैको समान भूमिका हुने। तर अब एउटा टिममा चाहिँ अगाडि बढ्दै गर्दा अब त्यसको चाहिँ मेन डेलिभरी कसले गर्ने हो भन्ने सन्दर्भमा मात्रै आएको
0: थियो होइन। नेपालले भारतको सीमा मिसेको भन्ने अभिव्यक्ति दिने संसदमा गएर नेपाललाई नै अतिक्रमणकारीको संज्ञा दिलाउने यस्ता कुराहरूले गर्दाखेरि त हामी कमजोर बन्छौँ नि त कूटनीतिक हिसाबले, परराष्ट्रको हिसाबले।
1: अब हाम्रो चाहिँ बोर्डर लाइन हेर्नु न, जुन भारत सीमासित सिमाना जोडिएको बोर्डर लाइन छ त्यो त सबै खुल्ला छ नि त। त्यो कहाँ तपाईँको कति इन्च भनेर कहीँ कतै वाल त लगाएको छैन, पर्खाल लगाएको छैन, सबै तपाईँको वारी पनि सम्म छ, पारी पनि सम्म छ, यता पनि समतर भूभाग छ, उता पनि समतर भूभाग छ। समतर भूभाग भएको हिसाबले तपाईँले कहाँनिर के हो भनेको तपाईँ आफै जानुभयो भने पनि त्यहाँ छुट्याउन सक्नुहुन्न। त्यो सन्दर्भमा मात्रै आएको त मिचेको भनेर हामीले त्यो हिसाबले चाहिँ भन्न खोजेको होइन। समतर भूभाग
0: होइन, नेपालले त मिचेको छैन नि त, नेपालले त त्यो हस्तक्षेप गर्न सक्दैन नि त होइन।
1: होइन, अब त्यो समतर भूभाग भएको कारणले गर्दा अब त मानिसले के हुन्छ भने त्यहाँ कुनै बााउन्ड्री नभएको कारणले गर्दा अलिकति कन्फ्युजन हुनसक्छ, कि कन्फ्युजन हुनसक्छ भन्ने हिसाबमा मात्रै आएको, त्यो अरू हिसाबले चाहिँ आएको जस्तो लाग्छ।
0: अन्दाजी त भन्नु पनि भएन नि त होइन, त्यो धमिलो पानी माछा त मार्नु भएन,
1: त्यो त कन्फ्युजन हुनसक्छ। त्यो त अब दुई तहको देश बिचमा यो त कूटनीतिक विषय हो नि त, यो त सामान्य एक दुईजना व्यक्ति बसेर सल्भ गर्ने विषय, त्यो साँच सीमाना कायम गर्ने विषय त होइन नि त, यो त संसदमा प्रवेश गर्ने विषय हो, सरकारको विषय मात्रै होइन नि त, त्यो त संसदले पनि त्यो त पास नगरिकन त्यो त हुनु सक्दैन नि त त्यो विषय त, त्यस कारण त्यो अरू हिसाबले चाहिँ आएको जस्तो लाग्दैन मलाई।
0: अब साँच्चै सरकार सुशासनको बाटोमा चाहिँ सुकुम्बासीहरूका समस्याहरू यहाँले हेर्नु भएको छ होइन, सुकुम्बासीलाई व्यवस्थापन त गरियो, होल्डिङ सेन्टरमा राख्ने त भनियो, तर अस्ति पैसा उठाएर चिउरा किनेर खाएको दृश्य बडो भावुक थियो कि कारुणिक थियो, सरकारको यस्तो कुराहरूमा किन ध्यान जान सकेका छैन?
1: होइन, ध्यान त गइरहेको छ, अब त्यो त्यो व्यवस्थित गर्ने अब यहाँहरूले सुन्नुभएको छ होइन, अब जति मन्त्रीज्यूले पनि भन्नुभएको छ, अब लालपुर जान छिट्टै नै त्यो त्यो लालपुर जान नै वितरण गर्ने गरी सरकार
0: स्वतन्त्र पार्टीका नेता भोजराज पाण्डे हुनुहुन्थ्यो। आदरणीय श्रोता, हामी देशको विषयमा, राष्ट्रको विषयमा, समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका विषयमा पनि हामी चर्चा र परिचर्चा यतिखेर गरिरहेका छौँ र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनलाई एउटा भव्यताका साथ, सभ्यताका साथ चितवनमा सम्पन्न गर्ने भरपूर तयारी गरिरहेको छ। आदरणीय श्रोता, छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: खास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएपुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
3: परदे

0: सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: हर विषयमा दरो बहस नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
5: डिसोम फाइबरनेट।
6: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद उत्तम प्रसाद पौडेल हुनुहुन्छ। उत्तमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: हजुर नमस्ते, गुड मर्निङ।
6: अब राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको तयारी हुँदैछ चितवनमा, कस्तो छ तयारी? तपाईँहरू हर्षित हुनुहुन्छ होइन, प्रफुल्लित हुनुहुन्छ यतिखेर?
7: एकदमै, हामी एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम महाधिवेशनको तयारीमा छौँ। यही 7, 8 र 9 गते चितवनमा हुन गइरहेको प्रथम महाधिवेशनका लागि देशैभरबाट सम्पूर्ण राष्ट्रपा प्रेमी साथीहरू एकदमै यो महाधिवेशनलाई सफल बनाउनको लागि, भव्य रूपमा सफल बनाउनको लागि परिरहनु भएको छ। हामी सबैजना अहिले यति बेला महाधिवेशन केन्द्रित भइरहेका छौँ।
6: होइन, अहिलेको अवस्थामा चाहिँ महाधिवेशनबाट रवि लामी छानेको निर्विकल्प नेतृत्व अगाडि आउँदैछ, पदाधिकारीहरूमा पनि सहमति जुटाउने प्रयत्न हुँदैछ, सभापतिको अर्को आकांक्षी हुने सम्भावना छैन, सुपर हिरो रवि लामी छाने होइन?
7: अहिले यस्तो छ, अब यो के छ भन्दाखेरि, अहिलेको पाली सबभन्दा पहिलो महाधिवेशन भएको कारणले गर्दाखेरि निर्विकल्प रवि लामिछाने नै पार्टी सभापति हुनुपर्छ भन्ने सम्पूर्ण नेता कार्यकर्ताहरूको माग अथवा चाहिँ सबैजनाको विश्वास रहेको छ। त्यसैले गर्दाखेरि चाहिँ त पार्टी सभापतिमा रवि लामिछाने पहिलो र निर्विकल्प व्यक्ति रहनुहुन्छ।
6: अरूको चाहिँ त्यहाँ दावेदारी रहँदैन सभापतिमा?
7: अब यस्तो छ, दावेदारी हाल्न नमिल्ने, कसरी दावा गर्नै नमिल्ने भन्ने त छैन
6: होइन, अहिलेसम्म त कतै केही त्यस्तो गाई सुनिया छैन नि त होइन,
7: त्यस्तो केही चर्चा छैन अहिलेसम्म होइन। यद्यपि लोकतान्त्रिक प्रक्रियामा चाहिँ निर्वाचनको बेलामा अथवा महाधिवेशनको बेलामा चाहिँ कसैले दावी गर्न गर्दाखेरि उहाँहरूलाई चाहिँ त दावी नगर्न अथवा चाहिँ त्यसलाई निस्तेज गर्न अथवा हुन्छ नि नगर्नुहोस् भनेर कहीँ कतैबाट त्यस्ता खाले उहरू चाहिँ आएका छन्। यद्यपि अहिलेसम्म पार्टी सभापति रवि लामिछाने बाहेकको अरू कसैको पनि विकल्प देखिएको छैन।
6: वरिष्ठ नेतामा बालेन्द्र शाह,
7: अब के छ भन्दाखेरि को रहनुहुन्छ भन्ने विषयहरू है, पार्टी सभापतिको विषयमा चाहिँ सबैजनाले त्यो गरिराख्नु भएको छ। सायद मलाई लाग्छ वरिष्ठ नेतामा पनि बालेन्द्र शाह जो प्रधानमन्त्री हुनुहुन्छ उहाँ बाहेकको विकल्प रहन्छ जस्तो मलाई लाग्दैन।
6: अब भनेपछि चितवनमा कति जति मानिसहरू चाहिँ जम्मा हुन्छन् कार्यकर्ताहरू होइन, त्यहाँको व्यवस्थापन के छ? तपाईँ त नजिक पनि हुनुहुन्छ त्यहाँबाट होइन, चितवन गइसक्नुभयो उत्तमजी?
7: होइन, आज बल्ल म चितवन जाँदैछु। अहिलेसम्म कास्की गण्डकी प्रदेशको निर्वाचनहरू महाधिवेशनहरू सम्पन्न गरिसकेर यहीँका स्थानीयहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको थियो, त्यसैले गर्दा म अहिले कास्कीमै छु। आज मात्रै म चितवन जाने तर्करमा छु। करिब 2500 देखि 3000 संख्यामा चाहिँ प्रतिनिधिहरू त्यहाँ जम्मा हुने हुनुहुन्छ र यो निर्वाचनलाई महाधिवेशनलाई चाहिँ एकदमै सौहार्दपूर्ण वातावरणमा सञ्चालन गर्नको लागि, सम्पन्न गर्नको लागि हामी सबैजना कटिबद्ध छौँ, प्रतिबद्ध छौँ।
6: तपाईँको उम्मेदवारी केमा छ यसपाला, केन्द्रीय सदस्य वा के पदाधिकारीमा आउँदै हुनुहुन्छ?
7: अब म चाहिँ मेरो कुरा गर्नुहुन्छ भने व्यक्तिगत रूपमा चाहिँ म पहिला चाहिँ तपाईँको पार्टीको विभागमा बसेर काम गरेको हुनाले, केन्द्रीय विभागमा काम बसेर काम गरेको हुनाले अवश्य पनि राजनीतिमा चाहिँ सम्भावना खोज्ने कुरा रहँदैछ। त्यसैले गर्दाखेरि त्यो बेला चाहिँ पहिलो चरणको हामी चाहिँ के हुन्छ भन्दा पार्टीको विधान अनुसार चाहिँ पहिला केन्द्रीय सदस्यमा चाहिँ हामीले चाहिँ निर्वाचित हुनुपर्ने हुन्छ। केन्द्रीय सदस्यका लागि चाहिँ मेरो पहल रहन्छ, मेरो उम्मेदवारी रहन्छ।
6: भनेपछि अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई सगौरव भव्यताका साथ सम्पन्न गर्दैछ चितवनमा होइन, यो पार्टीले चितवनै महाधिवेशन गर्नका निम्ति रोज्नुको कारण के? पार्टीको उत्पत्ति व्युत्पत्ति नै चितवनबाट भएर हो, अन्य कुनै कारण
7: हो? एकदमै, अब यो पार्टीको सबभन्दा पहिलो कुरा भनेको पार्टी सभापति रवि लामिछानेज्यूले जुन हिसाबले चितवनबाट जुन एउटा अभियान सुरु गर्नुभयो पार्टीको, र त्यो अभियान स्वरूप नै पार्टीको स्थापनाको शुभ अवसर पारेर हामीले चितवनमा चाहिँ गर्न लागेका छौँ। चितवन हाम्रो लागि सबभन्दा राम्रो ठाउँ पनि हो, चितवनले हामीलाई सधैँ माया गरिरहेको पनि छ, यद्यपि अहिले चाहिँ देशैभरिबाट हामीलाई माया बर्सिरहेको छ। यद्यपि पहिलो महाधिवेशन चाहिँ चितवनबाटै सुरु गरौँ भन्ने हिसाबले यसपालिको महाधिवेशन चाहिँ चितवनमा हुँदैछ।
6: अब राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको पूर्व सन्ध्यामा धेरै तयारीहरू पनि गरिरहेको छ होइन, तपाईँहरूको नेतृत्वमा सरकार छ, दुई तिहाई नजिकको सरकार छ, अहिले संसद हेर्दै गर्दाखेरि, सरकार हेर्दै गर्दा, प्रधानमन्त्रीका अभिव्यक्तिहरू हेर्दै गर्दाखेरि आलोचना पनि त सुरु भइरहेछ नि त सरकारप्रतिको, अधिनायकताको बाटोमा चाहिँ सरकार कतै अगाडि जान खोजिरहेको हो, कसैका खुट्टा भाँच्दिने होइन, सीमाका विषयमा चाहिँ विभिन्न विषयहरू टिका टिप्पणीहरू गर्ने, बोलिदिने होइन, नागरिकहरू सुकुम्बासी समस्या व्यवस्थापनमा पनि त्यति धेरै दिगो रूपमा चाहिँ व्यवस्थापनको साटो उल्टो चिउरा खानुपर्ने स्थिति आउने, यी यावत कुराहरूले तपाईँहरूमा प्रश्न उठ्दैछ क्या उत्तमजी अहिले?
7: होइन, स्वभाव त के हो भन्दाखेरि जुन चिज ठुलो हुन्छ, जुन रुखमा चाहिँ फल लाग्छ, त्यो फलमा चाहिँ फल लागेको रुखमा चाहिँ ढुङ्गा कसैले हान्नु स्वाभाविक हो, ढुङ्गाहरू हान्नु स्वाभाविक हो। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी देशको सबभन्दा ठुलो पार्टी भएको कारणले गर्दाखेरि सबैको चाहना अनुरूप चल्नु पर्ने हुन्छ, त्यसैले गर्दाखेरि कहीँ कतैबाट त्यस्ता झटाराहरू, कहीँ कतैबाट त्यस्ता खाले आलोचनाहरू हुनु स्वाभाविक पनि हो। त्यो आलोचनालाई चाहिँ हामी ग्रहण गर्छौँ र अबका दिनहरूमा हिजो जति परिपक्व भएर हामी अगाडि बढिरहेका थियौँ, हरेक दिन परिपक्वताको एउटा तपाईँको मापन बढाएर हामी चाहिँ अगाडि बढ्ने हो होइन। अब यसमा चाहिँ के छ भन्दाखेरि आलोचनै नहुने, सबैजनाले सर्वस्वीकार्य हुनुपर्ने भन्ने त केही पनि छैन हेर्नुहोस्। त्यसै कारणले गर्दाखेरि हरेक दिन चाहिँ हामी यी आलोचनाहरूलाई ग्रहण गरेर त्यसलाई कसरी हुन्छ आम नेपाली नागरिकको पक्षमा रहने गरी काम गर्ने हो। सरकार दुई तिहाईको सरकार बनेको छ, बलियो सरकार बनेको छ, अवश्य पनि यो जनमुखी सरकार हो र यो जनमुखी सरकारले जनतामुखी रहेर जनतालाई केन्द्रमा राखेर कसरी हुन्छ जनतालाई न्याय दिने, कसरी हुन्छ जनतालाई सेवा सुविधा दिने, कसरी हुन्छ जनतालाई चाहिँ सरकार छ है भन्ने अनुभूति हुने गरेर काम गर्यो, त्यही अनुरूप नै सरकार अगाडि बढिरहेको छ। यद्यपि कहिले काहीँ आलोचना आउनु त्यो स्वाभाविक हो।
6: होइन, यो देश बनाउने चाहिँ पिएम एसएम र आइएम मात्रै हो, अरूले देश बनाउनु पर्दैन। देश त के बनाउनु पर्यो, देश त बनेकै छ नि, यसलाई ब्युटी भर्ने हो नि त यसमा त होइन, पूर्वाधारका क्षेत्रमा काम गर्ने हो, शिक्षाका क्षेत्रमा, स्वास्थ्यका क्षेत्रमा। आज बजेटमा हेर्नुहोस् त, करका दर हेरफेरदेखि लिएर चाहिँ शिक्षा स्वास्थ्यमा लगाएका करको विषयमा पनि त सरकारको आलोचना हुँदैछ नि त।
7: होइन होइन, यस्तो छ, तपाईँले के बुझ्नु पर्यो भन्दा पिएम आइएम अथवा केएम भनेर तपाईँले जुन त्यो फोटोको इङ्कित गर्नुभयो, पहिलो कुरा त त्यो के छ भन्दाखेरि एउटा चिया दोकानमा सम्माननीय प्रधानमन्त्रीज्यू त्यसै गरी क्याबिनेटका दुईजना मन्त्रीहरू बसेर खाइरहेको चिया खाइरहेको विषय होइन, त्यहाँ जम्मा तिनजना हुनुहुन्थ्यो होइन क्याबिनेटको मन्त्रीहरू, उहाँहरू तिनजना बसेर फोटो खिचेर हाल्नुभयो। यद्यपि त्यो ठाउँमा अर्को पाँचजना भएको भए पाँचजनाको पनि फोटो चाहिँ त्यो फ्रेममा अड्थ्यो होला होइन। त्यसै कारणले गर्दाखेरि देश बनाउने भन्ने विषय त हो नि त, उहाँहरूले देश बनाउन जानुभएको छ, अहिले सरकारमा उहाँहरू हुनुहुन्छ होइन, क्याबिनेटमा मन्त्रीहरू उहाँहरू हुनुहुन्छ। त्यसै कारणले गर्दा हामी देश बनाउँछौँ भन्नु त गलत होइन होला नि त, हामी देश बिगार्छौँ भन्नु पो गलत होला होइन। हामी देश बनाउँदैछ, देश बनाउने टिम अथवा चाहिँ देश बनाउने हामीले हो भन्नु भनेको त त्यो त जनतालाई चाहिँ काम गर्दैछौँ है हामी होइन, जनतामुखी काम गर्दैछौँ, नागरिकमुखी काम गर्दैछौँ भनेर दिइएको मेसेज भनेर यसरी
6: होइन। अब उता चिया खाँदै गर्दाखेरि यता 83 चिया उद्योगहरू बन्द छन् नि त, अहिले भारतले चिया खरिद नगरिदिँदाखेरि यो पनि त विडम्बना छ नि त होइन।
7: यो विषयमा सरकार संवेदनशील छ, सरकारले चाहिँ यसमा गृह कार्य गरिरहेको छ, यसलाई सकेसम्म छिटो चाहिँ निराकरण गर्छ
6: होइन। सुकुम्बासी समस्या व्यवस्थापन राम्रोसँग सरकारले किन गर्नु नसके, यो गरिबको सरकार होइन, यो मध्यमवर्गीय सरकार हो, यो धनीहरूको मात्र सरकार हो, सुनपतिहरूको मात्र सरकार हो यो उत्तमजी?
7: प्रेमजी, यस्तो छ, तपाईँको सुकुम्बासी समस्याको विषयमा सरकार संवेदनशील छ होइन। अब केही दिनमा चाहिँ सरकारले देशका विभिन्न ठाउँहरूमा लाल पुरस्कार दिने भनेर घोषणा पनि गरिसकेको छ, त्यसका लागि आवश्यक गृह कार्य पनि गरिसकेको छ। यद्यपि कहिलेकाहीँ परिणाममुखी काम गर्नका लागि कहिलेकाहीँ चुनौतीहरू पनि छेप्नुपर्ने हुन्छ। अहिले यति बेला जुन हिसाबले 35-37 वर्ष अगाडिबाट गाँजिएको सुकुम्बासी समस्या थियो, त्यो समस्यालाई चाहिँ अहिले चाहिँ तपाईँको सरकारको 100 दिन नहुँदै बिस्तारै काम सुरु गरेर 100 दिनभित्रै लाल पुर्जा वितरण गर्ने कार्य सुरु गरिरहेको छ भने अब सुकुम्बासी समस्यालाई चाहिँ त सरकारले त्यसलाई चाहिँ निराकरण गर्छ अथवा चाहिँ यसलाई चाहिँ त तपाईँको गिजलेर राख्छ, तपाईँ आफै विचार गर्नुहोस्। किनकि हामी सुकुम्बासी समस्यालाई भोट बैङ्कका रूपमा स्थापित गर्न चाहँदैनौँ, त्यो भोट बैङ्कलाई चाहिँ विस्थापित गर्न चाहन्छौँ, जुन हो सुकुम्बासी समस्यालाई चाहिँ स्थापित गर्ने हो, यसलाई चाहिँ समाधान गर्ने हो होइन। तर त्यसलाई चाहिँ बारम्बार वर्षौँ वर्षसम्म चाहिँ त लै भनेर चाहिँ उहाँहरूलाई चाहिँ जहिले पनि भोट बैङ्कका रूपमा प्रयोग गरेर चाहिँ हाम्रो नैतिकताले दिँदैन कम्तीमा पनि।
6: होइन, तपाईँका पार्टी सभापतिको भारत भ्रमण भयो होइन, एकदमै राम्रो स्वागत पनि भयो, सिङ्गारियो पनि, तर भारतसँगको कूटनीतिक सम्बन्ध र भारतसँगको आत्मीयता, परस्पर कूटनीतिक हिसाबले चाहिँ भारतले गर्नुपर्ने व्यवहार त परिवर्तन देखिएन नि त अहिले।
7: यस्तो छ, सरकारको तर्फबाट भन्दा पनि पार्टी सभापतिज्यू यहाँको एउटा पार्टीको एउटा निमन्त्रणाले होइन भारतीय जनता पार्टीको निमन्त्रणाले जानुभएको होइन कुटनीतिक पहल भन्ने कुरा के हुन्छ भन्दा आजको भोलि नै छुमन्तर हुँदैन कहिलेकाहीँ के हुन्छ भन्दा भौतिक चिजहरू दिइयो भने चाहिँ त्यो आजको भोलि नै देखिन्छ होइन कुटनीतिक कुराहरू चाहिँ के हुन्छ भन्दाखेरि अहिले लामो समयमा त्यसको रिजल्ट देखिन्छ के हामीले के बुझ्नुपर्छ भन्दाखेरि कसैले चाहिँ हिजो देशका कुनै प्रधानमन्त्री हाम्रै देशका प्रधानमन्त्रीहरू जाँदाखेरि के ल्याउनु भयो के ल्याउनु भयो भन्ने विषय थियो नि ती भौतिक कुराहरू ती चाहिँ आजको भोलि नै देखिन्थे आउने बित्तिकै होइन तर यो त कुटनीतिक पहलको विषय हो यसलाई त समय लाग्छ नि छेनजी आजको भोलि नै चाहिँ तपाईँको परिवर्तन भइहाल्छ छुमन्तर भइहाल्छ अथवा देखिनै पर्छ भन्ने छैन कि कतिपय कुराहरू नदेखिकन पनि ती सम्बन्धहरू होइन कुटनीतिक सम्बन्धहरू एकदमै हुन्छ नि त्यसको चाहिँ दीर्घकालीन चाहिँ एउटा फाइदा हुनसक्छ लाभ हुनसक्छ ती कुराहरूलाई त बिस्तारै हेर्दै जाने होला नि त
6: अब अहिलेको अवस्थामा चाहिँ जनताले सुशासन पाउँछन् होइन शिक्षा स्वास्थ्य रोजगारी यसै देशमा हुन्छ यही चाहिँ जनताहरू अब बस्न पाउने वातावरण बन्छ गरिब किसानहरू समयमा मल पाउँछन् बिउ पाउँछन् तर अहिलेसम्म मल पाएको छैन फेरि अझ कुरो त आइहाल्छ उत्तमजी होइन मलको आकार छ नि त यो देशमा अहिले
7: यस्तो छ हजुर सुन्नु न हजुर हामीले के बुझ्नुपर्छ भन्दाखेरि सरकारले 100 दिन आफ्नो हनिमुन पिरियड भन्छ नि त्यो पिरियडमा काम गर्न पाइसकेको छैन पहिला 100 दिन त पर्खौँ न कहिलेकाहीँ के हुन्छ भन्दाखेरि हामी एकदम हतार गर्छौँ कि बुझ्नु भने हामीलाई छुमन्तर चाहिन्छ क्या छुमन्तरले काम कहाँ हुन्छ यत्रो देश हुन्छ नि तपाईँको देशको सबै तह र तब्कालाई समेटेर अगाडि बढ्नु पर्दैछ त्यसै कारणले गर्दाखेरि सुशासनदेखि लिएर अहिले हेर्नुभयो भने तपाईँले सुशासनको केही अनुभूति त गर्नुभएको छ हिजोका दिनहरूमा हुने सरकारी अड्डामा हुने जुन तपाईँको कार्यालयहरूमा हुने व्यवहार र त्यहाँ हुने तपाईँले सेवाग्राहीले पाउनुपर्ने सेवा र आज त्यसमा भइरहेको चुस्तताको एउटा मापन कति बढिरहेको छ त्यसै कारणले गर्दा यति बेला सुशासन शिक्षा स्वास्थ्य र रोजगार लगायतको विषयहरूमा सरकारले काम गरिरहेको छ सरकारलाई काम गर्न दिउँ केही समय होइन गरेन त भने आलोचना हामी पनि गरौँला बरु तर सरकारले काम गर्दै गर्दाखेरि शङ्काको सुविधा लिएर सधैँभरि शङ्का गरेर यिनीहरूले के गर्लान् र के गर्लान् र के गर्लान् र भनेर सधैँभरि शङ्कै शङ्कामा राखेर उहाँहरूलाई डिमोरलाइज हुने काम चाहिँ नगरौँ न यति बेला कम्तीमा पनि पोजिटिभ हिसाबले
6: यत्रो दुई तिहाईको बहुमत छ होइन जनताको साथ पनि छ जनताको अपेक्षा पनि छ अब सरकार फेल हुने छुट छैन मन्त्रीहरू फेल हुने छुट छैन किनभने स्टेट फेल हुने स्थितिमा पुगिसकेका छ अब कालो सूची ग्रे लिस्टबाट देशलाई उम्काउनु पर्ने स्थिति छ जताततै भ्रष्टाचार थिलथिलो थियो तर लोकतान्त्रिक प्रक्रिया कतै मिलेन कि होइन एउटा व्यक्ति हाबी हुन थाल्यो कि अख्तियारकालाई ल्याएर 8 घन्टासम्म चाहिँ बन्धक बनाएर ल यसमा पत्र काट यसलाई चाहिँ कारवाही गर यसलाई चाहिँ पक्राउ गर लगायत यी यावत कुराहरू कतै सिस्टम मिस्ने काम त भइरहेको छैन भन्ने कुराको आलोचना त स्वाभाविक हो नि त अहिले होइन
7: होइन यस्तो छ हेर्नुहोस् न हामीले गरिरहेको प्र्याक्टिस हिजोसम्म गरिरहेको प्र्याक्टिस के थियो भन्दाखेरि एकदमै लोकतान्त्रिक पद्धति भनेर चाहिँ हामी भन्थ्यौँ होइन तर हामी व्यवहारमा के गरिरहेका हुन्थ्यौँ भन्दा लथालिङ्ग तरिकाले हिँडिरहेका थियौँ के बुझ्नुभयो नि तर आज कहिलेकाहीँ के हुन्छ भन्दाखेरि त्यो नियमन गर्दाखेरि मान्छेलाई चाहिँ सङ्कुचनको फिल हुन्छ कि बुझ्नुभयो नि त्यो प्र्याक्टिस नभएको कारणले गर्दा हामी नियममा बाजिएर काम गर्न सुरु गऱ्यौँ भने कहिलेकाहीँ चाहिँ त अलिकति अप्ठ्यारो चाहिँ होला तर त्यसले चाहिँ दीर्घकालीन रूपमा चाहिँ सबैलाई फाइदा गर्छ अहिले चाहिँ तपाईँले कसले के गर्यो भन्ने कुरा भन्दा पनि राज्य बिस्तारै सुशासनको तयारीमा छ सुशासनको लागि चाहिँ एउटा बाटो लिइरहेको छ र त्यो सुशासनको बाटोमा जानका लागि कहिलेकाहीँ चाहिँ अप्ठ्यारो पर्छ यो समय भनेको अलिकति समस्या हुने किन भन्दा हामी हिजो जुन हिसाबले चलिरहेका थियौँ राज्यमा विभिन्न निकायहरू थिए ती निकायहरूमा भइरहेको व्यतिथि ती ठाउँहरूमा भएका जुन हिसाबले मनपरितन्त्र थिए ती मनपरितन्त्रलाई चाहिँ यति बेला कहीँ कतैबाट चाहिँ नियमन गर्ने काम भइरहेको छ र त्यो नियमन गर्दाखेरि अवश्य पनि के लाग्छ भन्दाखेरि होइन अलिकति तानासा भएको हो कि अथवा होइन अलिकति चाहिँ व्यक्ति आवी भएको हो कि अथवा होइन यो भएको हो कि भनेर शङ्का गर्नु चाहिँ त्यो सुविधा छ तर राज्य चाहिँ लोकतान्त्रिक हिसाबले अहिलेको सरकारले लोकतन्त्रको लोकतन्त्रलाई बिचमा राखेर केन्द्रमा राखेर होइन अगाडि बढिरहेको छ कुनै पनि नागरिकलाई चाहिँ अलोकतान्त्रिक हिसाबले अनैतिक हिसाबले सरकार कहीँ कतै पनि कुनै पनि कुरामा अप्ठ्यारो पार्दैन तर यति मात्रै हो कि नियममा बाँधिनुपर्छ सुशासनको नीति लिएर अगाडि बढ्नुपर्छ राज्यको कानुनमा चाहिँ सबै बाँधिनुपर्छ
6: अब अहिलेको अवस्थामा चाहिँ अब देश चाहिँ सुशासनतर्फ जान्छ होइन मुलुक चाहिँ सुशासनतर्फ जान्छ त्यसमा दुई मत रहेन नि होइन तपाईँहरू चाहिँ बाटो बिगाउनु हुन्न होइन कर्कादर हेरफेरदेखि लिएर चाहिँ यो व्यापक कुराहरू जति पनि आएका छन् यसबाट चाहिँ सुध्रिनुपर्छ क्या मन्त्रीहरू पनि
7: यस्तो छ तपाईँको सुन्नुहोस् न सरकारले प्रधानमन्त्रीज्यूले सरकारले चाहेर कसैलाई हेरफेर गर्नु त्यो उहाँहरूले जान्ने विषय हो हामीले जान्ने विषय होइन है तर हो चाहिँ के भन्दाखेरि सरकार प्रतिबद्ध छ नागरिकमुखी सरकार छ र सरकारले सुशासन दिन्छ भन्ने कुरामा चाहिँ विश्वस्त रहनु पर्ने छ आजको आवश्यकता। त्यसैले गर्दा यो दुई तिहाईको सरकार हामीलाई त फेल हुने छुटै छैन। त्यसै कारणले गर्दाखेरि नागरिकले चाहिँ यो सरकार छ भन्ने अनुभूति हुने गरी हामी काम गर्दैछौँ, सरकारले काम गर्दैछ, होइन? त्यसै कारणले गर्दा कहीँ कतै पनि शङ्कामा पर्नु पर्दैन। हामी अबको पाँच वर्ष, पहिलो पाँच वर्षमा कम्तीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आइसके पछाडि बालनजीको प्रधानमन्त्रीत्व कालमा, होइन, तपाईँको यो सरकारले राम्रो डेलिभरी गर्यो र हामीलाई चाहिँ जनतालाई चाहिँ सबै तह र तबकालाई चाहिँ समेटेर उहाँहरूको सबैजनालाई चाहिँ त एक हिसाबले राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्ने हो, त्यसमा हामी प्रतिबद्ध छौँ।
6: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। तपाईँलाई महाधिवेशनको पनि शुभकामना, तपाईँको उम्मेदवारी लगायतका आगामी दिनहरू तपाईँका राम्रा बन्दै जाउन्। उत्तमजी, म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
7: थ्याङ्क यू सो मच
6: सर। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद उत्तम प्रसाद पौडेल। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
8: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।
9: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक। डिसोम फाइबरनेट।
6: यतिखेर नेपाली बहसमा नेकपा एमालेका नेत्री, राष्ट्रिय सभा सदस्य एवं पूर्व मन्त्री रामकुमारी झाग्रे हुनुहुन्छ। रामकुमारी झाग्रेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: गुड मर्निङ, नमस्कार, धन्यवाद।
6: होइन, अहिलेको अवस्थामा सरकारले, अब सरकारका मन्त्रीले भ्रष्टाचार गर्ने, अनियमितता गर्ने, व्यथिती गर्ने व्यक्तिहरूलाई खुट्टै भाँचेर भए पनि अब काबुमा ल्याउँछौँ, अब भ्रष्टाचार हुँदैन, ठेकेदारले टाइममा काम गर्नुपर्छ, निर्माणका कामहरू टाइममा हुनुपर्छ भनेर चाहिँ जुन तरिकाले एग्रेसिभ भएर काम अगाडि बढाउनु भएको छ, हिजो त पोषण मात्र गर्न थालिएको रहेछ नि त, अहिले त काम त बग्रेल्ती कामहरू छुटेका रहेछन्, कामै गर्न नसक्ने स्थिति भएको रहेछ, जताततै भ्रष्टाचारको गन्ध रहेछ, के भन्नुहुन्छ?
10: पहिलो कुरा त अब यो सरकार एउटा प्रचण्ड जनादेशका साथ आएको छ, उहाँहरूले देशलाई, देश बर्बाद भयो, देश खतम भयो, देशमा बसी खान सक्ने अवस्था भएन भनेर जुन न्यारेटिभ खडा गरेर उहाँहरू आउनुभएको, नागरिकलाई उद्वेलित पारेर, उत्तेजित पारेर, युवाहरूलाई ड्रेस सहित सडकमा उतारेर, आत्महत्या गर्नको लागि, आत्मदाह गर्नको लागि जुन तयारी पारेर अहिले भदो त्यस्तो विषय घटना घटाउनु भएको थियो, त्यो हिसाबले त उहाँहरूलाई केही न केही गर्ने कुराको त बाध्यतै छ। केही न केही कुरा देखाएर जनताको ध्यान डाइभर्ट गर्न पर्ने आवश्यकै छ। त्यस कारण सरकार अहिले, उहाँहरूले चाहिँ राजनीतिमा आउनुभन्दा अगाडि मूलत धेरै मान्छेहरूले गुन्डागर्दीकै काम गर्नुहुन्थ्यो जस्तो लाग्न लाग्यो मलाई। पहिला चाहिँ गुन्डागर्दी गर्नुहुन्थ्यो होला, तर अब सरकारमा आइसकेपछि अब कानुनै हातमा लिएर गुन्डागर्दीको शैलीमा उत्रेको जस्तो देखिन्छ, अब त्यो नहोला। त्यसकारण यो त अब नेपालीहरू अभिशप्तै छन्,
6: किनकि मतलब
10: को थिए के थिए त म जान्दिनँ, तर जो मान्छेलाई अलिकति समाजको, सिभिलाइजेसनको, रुल अफ ल, डेमोक्रेसी, जवाबदेहिता भन्ने कुराको मिनिमम ज्ञान हुने मान्छेले फिल्डमा गएर आफ्नो उमेर भन्दा, उहाँहरू त प्रकारान्तरले जिम्मेवारीमा पो प्रधानमन्त्री मन्त्री हुन पाउनुभयो त, ब्युरोक्रेसीमा त उहाँहरूको उमेर जत्तिकै जत्तिकै अभ्यास गरेका प्रहरी कर्मचारीहरू साथी उहाँहरू हुनुहुन्छ नि त, अब उहाँहरूलाई सडकमा दिने त्यो निर्लज्ज टाइपको निर्देशन त मेरो विचारमा नगर्नु भएको भए हुन्थ्यो, किनभने मन्त्रीले नै कानुन हातमा ल्याउने हो भने त के हो त, अब के चाहिँ यो अब यो दण्डहीनताको अवस्था सिर्जना भएको हो, जसले जे गरे पनि हुने हो, हुन त उहाँहरू जसले जे गरे पनि हुने हो बाढै आउनु भएको, अर्काका व्यक्तिका घर लुटेर घर जलाएर सिंहदरबार राष्ट्रपति कार्यालय अदालत प्रहरी चौकी जेल सबै ठाउँ लुटपाट जलाउने तोडफोड गरेर आउनु भयो। अब यस्तो मान्छेलाई जनताले अब अनुमोदन गरे त्यो हाम्रो दुर्भाग्य हो। हामी ठिक छौँ भने जनताले हामीलाई हाम्रा घर चलाउनेहरूलाई अनुमोदन गरे भने त अब हामी यसरी नै पाठमा अभिव्यक्त हुने त होला नि।
6: अनि यसको मतलब चाहिँ दण्डहीनताको त प्रशय भएको रहेछ, देशमा भ्रष्टाचारीहरू व्यापक रहेछन्, अहिले चाहिँ 27 अर्बको बिगो छ, कसैसँग 26 अर्बको बिगो छ, होइन, विभिन्न घरानाका नाममा चाहिँ देश लुटेर अनि राजनीतिलाई पनि गुमराहमा पारेर काम गर्ने क्रम त बढेको रहेछ नि त अहिलेको स्थिति हेर्दाखेरि, होइन, यो कुरा त स्वीकार्नुहुन्छ?
10: अहिले होइन कि अब चाहिँ गुन्डागर्दी लुटपाट अझै हुँदैछ, किनकि मेरो घर मेरा छोराका जुत्ता लुटेर लानेहरूले देशको चाबी हातमा राखिसकेपछि चाहिँ मेरो छोराका कापी किताब लानेहरूले, मेरो सामान्य एउटा नाकमा लाउने चुली लुटेर लानेहरूले, मेरो घरको एउटा सामान्य ल्यापटप कम्प्युटर लाने, मेरा किचनका जुठा भाँडा लानेहरूले चाहिँ अब यो चाहिँ प्रमोसन गरेको सरकार भए भएर अब हेर्दै जाउँला के हुन्छ। अब यो त उहाँहरूले जे गर्ने भनेर भन्नुभएको छ, अब अख्तियार दुरुपयोग अनुसन्धान छ, कारवाही गर्ने अब निकाय छ, अब यो छ भन्ने पनि भएन, यी नाम मात्रैका निकाय हुन्। उहाँहरूले जसरी लुटपाट गरेर अब एउटा फरक जन्डरबाट राजनीतिमा आउनुभएको थियो, उहाँहरूले आफूलाई टिकाउनको लागि जनताको ध्यान डाइभर्ट गर्नको लागि केही न केही गर्नुपर्ने बाध्यता छ, त्यस कारण उहाँहरूले गरिरहनु भएको छ। यस बारेमा केही टिप्पणी गर्नु छैन, सुशासन भनेको मन्त्रीले गएर सडकमा खुट्टा भाँच्दै भन्ने सुशासन हो, त्यो सुशासन
6: उहाँले त मैले त्यो भन्न खोजे होइन भन्नुभएको छ नि त आज, होइन, संसदमा
10: होइन। सुशासन भने के हो त? सुशासन भने त सुशासन भनेको त कानुन होला सबभन्दा पहिले, त्यसको परिपालना त हर व्यक्ति हर इन्स्टिट्युसन हर संगठन र हर त्यो सम्बन्धित निकायका पदाधिकारीहरूले पालना गर्ने कुरा होला नि। जब यो परिकाको उत्रेर सडकमा आउने कुरा हुन्छ होइन, अनि एउटै एकै रातमा मान्छेहरूले चाहिँ तपाईँको अब भनौँ न अहिले त्यो सीताराम बरालको अडियोलाई भिडियोलाई चाहिँ यदि अब त्यहाँ केही न केही भएको हो भन्ने मान्ने हो भने होला छानबिन, अब अख्तियारका प्रमुखहरूलाई प्रधानमन्त्रीको कार्यालयमा बोलाएर प्रधानमन्त्री संविधानले नचिन्ने मान्छेहरूले उहाँहरूलाई धोका थुनेर गाली गलोज गरेर
6: पक्राउ गर्न नमान्दाखेरि चाहिँ प्रधानमन्त्रीको ठाडो निर्देश आयो भन्ने आइरहेछ नि अहिले,
10: अनि त्यसपछि पक्राउ कुर्जी जारी गरेर जो मान्छेहरूलाई गरिरहनु भएको छ खोजेको नेपालीले यही होला नि त, यदि नेपालीले यही खोज्या हो भने के भयो त, हामी त भोगौँला नि, तयारै भएको हिजो पञ्चायत भोगेको राणा शासन भोगेको होइन, माओवादी दमनका बेला विद्रोहका बेला हामीलाई दमन भएको भोगेको सबै भोगेर आएको हामीलाई के छ र, तर नेपाल हामी मात्रै होइन सबै नेपाली जनता यही शासी यस्तै शासन व्यवस्थाबाट शासित हुन अभिशप्त छन् भन्ने कुरा चाहिँ देखियो। त्यस कारण उहाँहरूले अहिले जे गरिरहनु भएको छ हात हातमा पक्राउ चुर्की, पहिला सुन्ने अनि थुन्ने होइन, पहिला मान्छेलाई आतंकित गरेर लगेर थुन्ने त्यसपछि सुन्ने गर्नुभएको छ। उहाँहरूले मुद्दा चलाएका मान्छे अब आजसम्म त अदालतमा करियर जजहरू थिए, उनीहरूले कम्तीमा न्यायको चाहिँ तराजुमा कम्तीमा प्रमाणको परीक्षण गरेको जस्तो चाहिँ हुन्छ, अब त उनीहरूले त यस्तै अब विदेशमा हल्लेर आएका के गरेका होइन एकछिन पनि कानुनको फिल्डमा प्र्याक्टिस नगरेका यस्तै मान्छे अब अदालतमा भर्ती हुनेछन्, यस्तै मान्छे जानेछन् सिंहदरबारमा, यस्तै हुनेछन्। अब अहिले सुनिँदैछ कि कर्मचारीलाई 30 वर्ष र 55 वर्ष हुने समूह ल्याएर हटाउने र उहाँहरूका मान्छे फास्ट ट्र्याकमा सिधै सचिव सचिव नियुक्ति गर्ने
6: सचिवभन्दा माथि त मन्त्रीहरूका स्वकीय सचिवहरू बस्ने व्यवस्था आउँदैछ नि त, सचिवभन्दा माथि मन्त्रीका स्वकीयहरू सहजकर्ताहरू
10: हो। अब यसो हुने हो भने त अब चाहिँ अब त राम राज्य होला होइन, अब ती मान्छे हिजो के पृष्ठभूमिमा थिए कस्तो थिए तिमीलाई राज्यको एकजना बहिनीको भर्खर तपाईँको फोन आउनुभन्दा अगाडि एउटा पडकास्ट सुन्दै थिएँ, एकजना बहिनीले एकजना नेताको नामै ल्याएर फलानु त दोषी होइन र उसैले हो एउटा विज्ञप्ति निकालेर हामीलाई भनेको कि गृह मन्त्रालय चाहिँ फलानु फलानु ठाउँमा फलानु फलानु फाइल छ, आज मेरो हातमा हतपरी छ केही गर्न सकिनँ, तिमीले जेन्जी भाइ बहिनीहरू गृह मन्त्रालयमा गएर त्यो फाइल ठुकेर जलाउनु भनेर भनेको भन्ने भर्खरै तपाईँको कल आउनुभन्दा अगाडि मोबाइलमा मैले
6: त्यो घटनाक्रम के हो भनिदिनुहोस् त जनतालाई, लाखौँ जनताले सुनिरहनु भएको छ नेपाली बस यतिखेर कहाँनिर के भएको।
10: मैले एउटा पोडकास्टको एउटा बहिनीको जो जयन्ती आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो उहाँको कुरा सुनेको, अब त्यो तपाईँले खोजेर रेडियोमा लिङ्क गरिदिनु होला म त्यो भन्न चाहन्छु। अनि अर्को कुरा अब यसो हो भने यो त अब सुशासनको नाममा गुन्डागर्दी, सुशासनको नाममा कोअर्सिभ पावर, अहिले बजेट हेरौँ बजेटको लाजमर्दो सार्वजनिक विद्यालयलाई जवाफदेही बनाउने, बलियो बनाउने, सार्वजनिक शिक्षा बलियो बनाउने उद्घोष प्रधानमन्त्री भन्नुहुन्छ, तपाईँको अर्थमन्त्री आफूले पढेको स्कुलमा 15 करोड विनियोजन गर्छ बुढानीलकण्ठमा, जहाँ चाहिँ देशबाट मान्छेहरू ल्याएर त्यहाँ निशुल्क पनि पढाइन्छ तर ठुलो शुल्क तिरेर पढ्नेहरूले फेरि निशुल्क पढ्नेलाई कन्ट्रिब्युट गर्छन्। त्यो स्कुलमा त उहाँले त्यत्र अब यो विभाजन शीर्षक हेरिसक्नु छैन भावको विभाजन, त्यस कारण यो त अब अहिले नै कुरा गर्न त 100 दिन पनि पुगेको छैन, सरकारको मधुमासै छ।
6: यसको मतलब तपाईँको विचारमा चाहिँ रामकुमारी झाग्रीजी सरकार अधिनायकताको बाटोतर्फ उन्मुख भएको हो त्यसो भए?
10: अहिले आजै 100 दिनमा अधिनायकवादको बाटो हिँड्यो कि लोकतन्त्रको बाटो हिँड्यो भन्ने कुरा त आजै निर्णय गर्न त सकिँदैन। जे चिज हुँदैछ म नेपाली जनतालाई आह्वान गर्न चाहन्छु कि तपाईँले रोजाइमा तपाईँको खुसीमा भोट हालेर सिंहदरबार पठाएको राजनीतिक शक्ति र व्यक्ति हुन्, तर यिनीहरूबाट शासित हुनको लागि तपाईँहरू अभिशप्त हुनु,
6: भविष्यमा
10: कुराहरू आइरहेका कुराहरू भोग्न तयार हुनु।
6: जनताहरू त खुसी छन् नि त, जनताहरू खुसी छन्, जनताहरू ताली पिटो बजाइरहेका छन्, थपडी पिटिरहेका छन् अहिले, होइन
10: खुसी होलान्, किनकि अब अहिले चाहिँ हामीले त्यति जुन बेलासम्म अब यो सरकार आउने बेलामा 156 रुपियाँको तेल चाहिँ 219 रुपियाँ पुगेको छ, महँगी चुलासम्म बढेको बगेको छ, दाल चामल तेल मट्टी तेल सबैको मूल्य बढेको छ, अब ठिक छ त यो त, अनि यसको आधारमा के हुन्छ भने इन्फ्लेसन त बढ्छ नै बढ्छ, इन्फ्लेसन बढिसकेपछि 1000 रुपियाँ लगाएर प्लास्टिकको कागजमा एक झोला सामान नआउने सिट आजै छ, अब अझै होला अझै होला, किनकि अझै होला, अहिले त्यसो गर्दा त तपाईँको डिप्रेसनबाट मान्छेहरूले राज्यको हिसाबले त डिप्रेसन हो, तर वैदेशिक रोजगारीमा गएर कमाएर ल्याएका मान्छेले अहिले परिवारलाई नै उनले कन्ट्रिब्युट गरिरहेको थियो, बाहिर त पैसाको तलब बढ्दैन तर यहाँ 1 रुपियाँ पनि बचत नहुने छोरा, ती वैदेशिक रोजगारीमा गएका जनताका छोराछोरी जो बोर्डिङ स्कुलमा पढ्छन् उल्टो आफै पढाइरहेछ, उसैलाई समताको अर्को नाममा राज्यलाई ट्याक्स दिनुपर्ने बोर्डिङमा पढाएर पनि
6: अनि सरकार चाहिँ अब एउटा जुन किसिमले चाहिँ अब नागरिकहरूलाई सुख दिने, नागरिकहरूलाई जवाबदेही बनाउने, देशमा रोजगारीको व्यवस्था गर्ने, होइन सुकुम्बासी समस्याहरूलाई चाहिँ हल गर्ने, सबै नागरिकहरूले यो देशमा बाँच्न पाउनुपर्छ भन्ने अधिकारको प्रत्याभूति गर्ने लगायतका कामहरूमा त लागिरहेको छ नि त, उहाँहरूको नारा त राम्रो छ नि त, अहिले उहाँहरू त्यो सही बाटोमा हुनुहुन्न, सही काम गर्नुभएको छैन, सरकारप्रति जनताको जुन विश्वास छ त्यो विश्वासमा घात हुने हो त्यसो भए तपाईँहरूको विचारमा, तपाईँको अहिलेको भनाइअनुसार चाहिँ नागरिकले सुख पाउँदैन नभए यो देशमा अहिले पनि?
10: तपाईँले मलाई जुन प्रश्न गर्नुभयो त्यही प्रश्नलाई उल्टाएर रिभर्स गरेर मैले सोधेँ, मैले तपाईँलाई प्रश्न सोधेँ, अब तपाईँको जवाफ के हुन्छ, क्या नाम गरेको छ तपाईँलाई, के के जवाब दिन चाहनुहुन्छ?
6: सुकुम्बासी समस्या हल गरेको छ अहिले, होइन खोलाबाट चाहिँ होल्डिङ सेन्टरमा लगेको छ, राम्रो ठाउँमा राखेको छ, होइन राम्रो भएको छैन यो देशमा, काम भएको छैन, सरकारले काम गर्न सकेका छैन,
10: त्यही त राम्रो भएको छ त, राम्रो भएको छ भने ठिक छ, जनतालाई राम्रो भएको छ, हामीले किन चिन्ता गर्नु र होइन, त्यो त जसले पनि राजनीति गर्ने भनेको त समाजको परिवर्तन, रूपान्तरण, सुशासन, जनताको जीवनमा सुख खुसी खोजेको त यही हो।
6: अनि उहाँहरूले भन्नु भएको छ कि क्यान्सर एकैचोटी ठीक हुँदैन,
10: जनताले यही कुरा फिल गर्नु भएको छ भने त ठिक छ त, जनता खुसी हुँदा म खुसी हुँदा नहुने को हो र, अन्त भविष्यकै जनता खुसी भए त हामी त हामी खुसी छैन भन्नुपर्ने कुनै कारण छैन।
6: अनि सुकुम्बासीका समस्याहरू थिए त्यसमा, पीडाहरू थिए सुकुम्बा होल्डिङ सेन्टरमा पनि, धेरै पीडाहरू छन् समस्याहरू छन्, यो क्यान्सर एकैचोटी ठिक हुन्न भन्ने छ क्या उहाँहरूको चाहिँ,
10: त्यसले होल्डिङ सेन्टरका उहाँहरूलाई जुन ठाउँबाट भत्काएर लानु हो डजर लाएर सुकुम्बासीमा व्यवस्थापन भएर बसिएका होल्डिङ सेन्टरका नागरिकहरू खुसी छन् अनि म प्रश्न गर्ने को हो र, खुसी छन् क्याटिङ राखेर खाना दिएछ, त्यहाँका मान्छे खुसी छन् अनि खुसी छन्।
6: नेपाल भारत सीमाको विवादका बारेमा पनि प्रधानमन्त्रीजीले अब समाधान हुन्छ भन्नुभएको छ?
10: समाधान होइन, उहाँहरूले त नेपालले भारतको जमिन मिचेको छ भनेर प्रधानमन्त्रीले भुलवश बोल्नुभयो, तर कि घन्टेका सांसद र समर्थक तिनका बुद्धिजीवीहरूले चाहिँ वाओ यो क्या खालको डिप्लोमेसी हो भनेर तो बोल्दै अनि नेपालले भारतको सीमा मिसिएको प्रमाण खोज्न भिडियो बनाएर हिँडे केही सांसदहरू अनि यहाँ संसदमा पाली टिक्ने मात्रै होइन
6: उनीहरूले प्रधानमन्त्री कूटनीतिक हिसाबले बोले त्यो कुरा नेपालले भारतको सीमा मिच्या छ रामकुमारीजी तपाईँले देख्नु भएको छ कुन कुन ठाउँमा मिच्या छ तपाईँलाई थाहा छ
10: त्यही त उनले प्रधान हो त्यही भएर घन्टेका सांसदहरू चाहिँ त्यो घन्टीका सांसदहरू राष्ट्रपतिका सांसदहरू चाहिँ त्यसको प्रमाणित गर्न हिँड्नु भएको छ. अब नेपालले भारतको भूमि मिचेको भन्ने कुरा त सबभन्दा पहिले त मिचिएकाले भन्न पर्यो. आजसम्म भारतले औपचारिक अनौपचारिक कुनै हिसाबले कुनै गर्व नगरेको दावी नगरेको विषयमा प्रधानमन्त्री बोल्दा घन्टीलाई समर्थन गर्ने बुद्धिजीवीहरू घन्टीलाई समर्थन गर्ने युट्युबहरू घन्टीका सांसदहरू र तिनका शुभचिन्तकहरू तिनका बुद्धिजीवीहरू अब यो प्रमाणित गर्न हिँडिरहेछन् भनेपछि योभन्दा लाजमर्दो देशद्रोह के होला कि आफ्नै देशका आफ्नै आमाको छातीमा चाहिँ तपाईँको एक प्रकारको यो यो लात हान्ने यो के प्रकारको यो म जानिनँ. तर प्रधानमन्त्रीको भनाइलाई चाहिँ हाम्रो पार्लियामेन्टमा अब दुईटै सदनमा मान्य परराष्ट्र मन्त्रीले सम्बोधन गरे अनुसार चाहिँ उहाँले चाहिँ त्यसलाई प्रकारान्तरले डाइरेक्ट त भन्नु भएन रेकर्डै छ प्रकारान्तरले त्यो चाहिँ बुझाइहरूमा अन्डरस्ट्यान्डिङमा अलिकति फरक पर्यो र भनेको कुरा यस्तो हो भनेर उहाँले स्पष्टीकरण दिएर त्यो भनेको दिइसक्नु भएको छ. मैले पनि त्यो सुविधा दिन्छु प्रधानमन्त्रीलाई किनभने उहाँले भुल बसै
6: अनि एउटा प्रधानमन्त्री संसदको रोस्टममा गएर बोल्ने कुरा अन्तर्राष्ट्रिय रूपमा त एउटा त्यो त प्रमाण हुन्छ दसी हुन्छ तथ्यहरू हुन्छन् किनभने अब आफ्नै देशले
10: त्यो त राम्रो भएन त्यो त भुलवस बोलेको कुरा हो भनेर मैले पो एक्सक्युज दिएँ त त्यो त दर्ज भयो नि नेपाली पार्लियामेन्टमा भयो मिडियामा भयो भारतीय मिडियाहरूको कमेन्ट सुन्नुहुन्छ के बोल्छन् त्यहाँका बुद्धिजीवीहरू के बोल्छन्.
6: आज 83 चिया उद्योगहरू बन्द भएका छन् नेपालीको चिया किन्न चाहिँ भारत अन्कनाइरहेको छ तपाईँहरू कहाँ हुनुहुन्छ तपाईँहरू के गर्दै हुनुहुन्छ अहिले तपाईँहरू कता हुनुहुन्छ
10: अनि त्यसपछि आएर रवि लामिछानेको भारत भरमा वाओ भनेर त्यहाँ त्यो आजभोलि केटाकेटीको बर्थडेमा एउटा पड्काएर एउटा फाल्ने जरीहरू हुन्छ नि के हो त्यसको नाम त्यो पुष्प वर्ष होइन त्यो
6: होइन उहाँको त राम्रो सम्मान भयो नि भारतमा त बेहुली जस्तै सम्मान गरियो नि त सिङ्गारियो नि त रविजीलाई
10: सितारा वर्ष रवि लामिछानेजी सितारा वर्ष
6: खाएको नेपाली 3 करोड नेपालीहरूको सम्मान हो भनेर आइरहेछ नि त अहिले त होइन भारतमा रविजीको सम्मान
10: रविजीले सितारा वर्ष खाएर आएको केही दिनमा 83 उद्योग बन्द हुने अवस्था छन् भिन्न नाममा क्वारेन्टिनका नाममा अनेक नाममा भारतले नेपालको चिया उता लानको लागि उसले एक प्रकारको अघोषित प्रतिबन्ध गरेको छ. यही हो त आजको फरेन डिप्लोमेसी आजको डिप्लोमेसी भनेको इकोनोमिक डिप्लोमेसी भनिदिन्थ्यो यही हो त रवि लामिछानेजीहरूको बालेनजीहरूको डिप्लोमेसी वाओ खतरा भइरहेछ जनताले यही चाहन्छ नि. त्यस कारण म त आज यो मधुमाछा छ सरकारमा यो 100 दिनका बारेमा म त्यति धेरै आलोचना गर्न चाहन्न तर म नेपाली जनता र इन्टरलाई उहाँले भोट हाल्नु भएको छ उहाँ कसरी हाल्नु भएको त्यो हेर्न चाहन्छु र घन्टीलाई समर्थन गर्ने या राष्ट्रपतिलाई समर्थन गर्ने मान्छेहरूले जे बोलिरहेछन् अब उहाँहरूप्रति नै यो प्रश्न म उतै छोड्न चाहन्छु कि तपाईँहरूले यो कसैलाई नराम्रो भन्नको लागि गलत कुरालाई राम्रो भनेर जे समर्थन गरिरहनु भएको छ नि सायद त्यसको मूल्य चाहिँ नेपाली समाजले नेपाली राष्ट्रले नेपाली जनताले चाहिँ चर्को गरी मूल्य तिर्नुपर्छ.
6: तपाईँ आज जनजाति मनभित्रबाट भनिदिनुहोस् अब देश बन्छ कि बन्दैन देशमा जनताले चाहिँ सरकार भएको अनुभूति गर्छन् कि गर्दैन अब यही सरकार पनि फेल भयो भने देशको अवस्था के हुन्छ अब कसरी चाहिँ सरकारलाई सफल बनाउने सरकार अगाडि बढ्छ.
10: देश त अहिले आएको यी साथीभाइले अहिलेको सरकारले देश बनाउनै परेन देश त हाम्रा पिता पुर्खाले बनाएका थिए यसको इतिहास छ यसको जियोग्राफी छ यसका विशेषता हुन्छन् यो
6: एउटा ग्रेटर नेपालको झन्डा महानगरमा हुँदाखेरि टाङ्नु भएको थियो अब ग्रेटर नेपाल फर्किने चर्चा छ नि त यो देशमा
10: अनि त्यसपछि खेर हाम्रो देश त बनेकै देश भनेर यसको पहिचान भएर हाम्रो देश त बनेकै छ बाँकी उहाँहरूले चाहिँ यो देशको सार्वभौमतामाथि बलात्कार नगरून् यसको बलात् आक्रमण नगरून् विदेशीले नेपाल आमाको छाती लुच्ने अवस्था नबनाउन् यति मात्रै चाहेको बिस्तारै घन्टीका सांसद घन्टीका समर्थक बुद्धिजीवी

0: नै अहिलेलाई यति हो, देशहरूले बनाउन पर्दैन, देश हाम्रो बनेको छ, देशभित्रका जनता यिनको जीवनस्तर फेर्ने काम यहाँको डेमोक्रेसी सुशासनका लागि हामीले यत्रो लामो प्रयास गरेर यो ठाउँमा ल्याएको छौँ। यद्यपि यहाँनिर कमीहरू थिए, यहाँनिर आलोचना त गर्नपर्ने काम त थियो नै थियो, हामी पार्टीभित्र पनि गरिरहेको थियौँ, प्लस पार्टी विभिन्न पार्टीका मान्छेहरू जो राज्य सत्तामा सञ्चालन गर्ने सन्दर्भमा इतिहासमा उनले जनतालाई सही सूचना दिएनन्, गर्नपर्ने काम गरेनन्, त्यसका उनको कारणले हामी सबै मान्छे जब दण्डित भइरहेछौँ नि, त्यस्तै अब यो घन्टीवालाहरूको पनि त्यसो हुन्छ। हेरौँ, हेर्दै जाउँ।
1: महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद रामकुमारी झाकुजी, नमस्कार।
2: हौस् दादनी श्रोता, आजका लागि नेपाली बसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयाँ मा साथमा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस बैंकको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
5: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँटियो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9841000061, 9066673344।
11: फुलको आँखामा फुलै संसार।
12: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
12: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
12: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
1: ब्यास 3 प्रशासन चोक दमौली।
0: दमौली FM 94.2 समुदायको

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: हैन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाऊ भनेको, दाँत भनि केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने।
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98460-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सिद्धार्थ बैंक र क्यारे जन हेजरी जारी सन्देश।
4: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40344।
0: दमौली एफएम 94.2 समुदाय को आवाज।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-363-715 र 98-41-12-07-40।

0: Holy FM 94.2 समुदाय को आवाज
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्टिन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9846011818
4: अनि तयो कागज के मेछि वा
5: अ झिल्काई
4: के पर्सनल नम्बर ब्लक लै वदि
5: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई
4: अनि बैंगरी
5: बैंगरी
4: अ
5: चढ चाहिँ तलि लल्पर्दि
4: चम लल्पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदि र ब्लक तयाई भिस आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
5: सतर्क तना ठगी तब दक्या जोगिना
6: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
8: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
9: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी
8: हो र कति खोजे पदम चोकमा पो रहेछ त
9: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
8: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा

0: सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट प्यान्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066673344।
2: तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाएर कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट प्यान्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
0: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 9841120740।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560608।
7: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
8: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
7: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
8: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
8: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98560 63444, 98560 60 656।
0: दमौली एफएम 94.2 समुदायको

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सूचना सूचना सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: FM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
4: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार,

0: मुखमा पुरै दाँत राख्ने
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने दाँतको एक्सरे सेवा आदि सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली फोन नम्बर 9846065102 9864704780 पुनश शनिबार सेवा बन्द रहनेछ
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
3: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
2: 9058500700
3: 9846043044
4: नेशनल इलेक्ट्रोनिक्स तपाईको भरोसाको नाम विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
5: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू
4: हामीले हेमस्टार सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज टिसाइल सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू टिभी फ्रिज फ्यान आइरन आदि किचनका लागि अत्याधुनिक सामग्रीहरू माइक्रोवेभ ओभन राइस कुकर
5: विशेष छुट र अफरहरू शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस् तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा नेसनल इलेक्ट्रोनिक्स ब्यास्तै न्यू रोड दमौली तनहो फोन नम्बर 9856060424 9860102
4: प्रोप्राइटर अर्जुन अधिकारी सागर उदास नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: वाव, कस्तो कलकलाम्दो भयो कि
1: ओइ माटेको
2: युवा देखि बुढा सम्म तिमी तिरै ध्यान छ सबो ध्यान तान्न सक्ने खाइ लागेको ज्यान छ
3: लहना म्युजिक प्रालीको गौरवमय प्रस्तुति कमल भण्डारीको धमाकेदार लोक सांगीतिक कोसेली कलि युगका तरुणी
1: सीआरबीटी
3: 016-0034-41 र पीआरबीटी 6054-08-51 जनक भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजना भित्र जनक भण्डारी र पूर्णकला विषयको सुमधुर आवाज कलियुगका तरुणी अब बजारमा

0: मोली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन हो सानी
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यु रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ
1: सम्पर्क 9842641633 9817150898 9864003085
3: बिस्तारै चलाउनुस् न दाइ हतार गरेर कता पुग्नु छ र
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
3: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
4: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: ब्याङ्की खैमत बिले क्योदी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर बे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया ब्याङ्दे निल पर्दिमो न्यौ तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुहोस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
10: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग सोरुम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 9816664683
11: 9560343434
9: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
12: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
9: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास 3 सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9556253808 9014852518 र 9065153332

सिंदूर को धूलो केही हैन जस्तो लाग्थ्यो। माया माया त संसारमा सबैभन्दा ठूलो हुन्छ भन्थे, तर म गलत रहेछु। जानिन मैले एक चिम्टी सिन्दूरले उनलाई मबाट खोसेर लैजान्छ भन्ने।

0: सुन त, भोलि पनि आऊ है।
1: हुन्छ, पर्खेर बस्नु ल।
0: उनले पर्खन भनिन्, मैले पनि पर्खेर बसेँ, भोलि आउँछु है यस्तै भनेकी थिइन्। मैले भोलि कुरिरहेँ, के थाहा मलाई त्यो भोलि कहिल्यै आउँदैन भनेर।

0: तरयो मनले बिर्सन मान्दो रहेनछ, बिर्सु पनि कसरी? आखिर मैले माया गरेको मान्छे न हो, तै पनि कहीँ कतै सुन्छ कि भनेर कराइरहन्छु, चिच्याइरहन्छु, बोलाइरहन्छु म।
1: सारिका!

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 5760।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। प्रतिनिधि सभाको आजको बैठकबाट चार अध्यादेश अघि बढ्दै बैठक प्रारम्भ हुने बित्तिकै विपक्षी दलका सांसदहरूद्वारा उठेर विरोध। सिंहदरबारभित्र अदृश्य गृहको हुकुमी चंकली रात चलिरहेको कांग्रेसको आरोप। चितवनमा रासोपा महाधिवेशनको तयारी तीव्र। राप्रपा केन्द्रीय समिति बैठक आजदेखि। अध्यक्ष लिङदेनमाथि अनधिकृत व्यक्ति भित्राएको आरोप। यस वर्ष प्री मनसुनमा 45 वर्ष यताकै सबैभन्दा बढी वर्षा। कक्षा बाह्रको परीक्षाफल सार्वजनिक। नियमिततर्फ झण्डै 70% विद्यार्थी उत्तीर्ण। 1 लाख बढी विद्यार्थी नन ग्रेड। चिया निर्यात बन्द हुँदा 60,000 श्रमिक कर्मचारी र किसानको रोजीरोटी संकटमा। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति सम्झौता हस्ताक्षर समारोह रद्द। सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको 9 सैनिक नाकाबन्दी। नाइजरको राजधानीमा विमानस्थलमा सशस्त्र हमला। 11 सैनिक र 2 सर्वसाधारणको मृत्यु। र विश्वकपमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा। कोरिया 1-0 पराजित। आज राति अमेरिका विरूद्ध अस्ट्रेलियाले खेल्दै ब्राजिलले हाइटीको सामना गर्नेछ।

0: कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभा बैठक सम्बन्धी खबरबाट, प्रतिनिधि सभा बैठक अहिले जारी छ। प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संवैधानिक निकायहरूलाई दबावमा राखेर जंगली राज चलाउन खोजेको आरोप लगाएको छ। कांग्रेस सांसद खड्क बहादुर बुढाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखेर दबाव दिएको समाचारप्रति आपत्ति जनाउनुभयो। उहाँले भ्रष्टाचारका घटनामा कांग्रेसले बाधा नपुर्याउने तर प्रक्रिया विधि सम्मत हुनुपर्ने बताउँदै प्रधानमन्त्री संसदको सामना गर्न डराएको आरोप समेत लगाउनुभयो। आजको बैठकबाट 4 अध्यादेश अगाडि बढ़ने भएको छ। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि 8 अध्यादेश ल्याएको थियो। ती अध्यादेशहरू अधिवेशन शुरू भएकै दिन गत 28 वैशाखमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये 4 अध्यादेश आज प्रतिनिधि सभामा स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक हरित दोस्रो संशोधन अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ। सम्भावित कार्यसूची अनुसार भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा

0: अधिवेशन मार्फत नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने जनाएको छ। राज्यसभामा 3,000 हाराहारीमा प्रतिनिधि चयन भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आजदेखि काठमाडौँमा शुरू हुँदैछ। तम्बराई स्थित सूर्य क्याटरिङमा आजदेखि बैठक शुरू हुन लागेको हो, तर बैठकका विषयमा पार्टीभित्र विवाद देखिएको छ। अध्यक्ष राजेन्द्र लिङदेनले विधान विपरीत अनधिकृत व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको छ। बैठकमा गत फागुन 21 गते सम्पूर्ण निर्वाचनमा उम्मेद्वार बनेका सबै व्यक्तिहरूलाई सहभागी गराउन लागिपछि विवाद उत्पन्न भएको हो। त्यस्तै एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका 65 जनालाई पनि सहभागी गराउन लागि केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य बाहेक अन्यलाई सहभागी गराउनु सर्वमान्य सिद्धान्त र पद्धति विपरीत रहेको असन्तुष्ट पक्षको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआईको सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ 69.75 विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमिततर्फ 3,32,241 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन्। त्यस्तै अंशिकतर्फ 85,929 जना विद्यार्थीले परीक्षा दिएकोमा 36,420 जना उत्तीर्ण भएका छन्। नियमित तर्फ गरी 4,18,170 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 जना उत्तीर्ण भएका छन्। 40 जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको वेबसाइटमा लगइन गरेर हेर्न सकिन्छ। यस वर्षको प्री मनसुन अवधिको वर्षा मापन अनुसार 45 वर्ष यताकै सबैभन्दा बढ़ी पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसुन याममा नेपालमा औसत 226.3 मिलिमिटर पानी पर्दछ। यस वर्ष भने औसतको 145.5% अर्थात 339.7 मिलिमिटर पानी परेको विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीले जानकारी दिनुभयो। यसैबीच पछिल्लो 24 घण्टामा छापाको अनारमणि बिर्तामा सबैभन्दा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा सो क्षेत्रमा रहेको वर्षा मापन केन्द्रमा 208 मिलिमिटर वर्षा भएको मापन गरिएको छ। 200 मिलिमिटर भन्दा बढ़ी वर्षा भएमा अति भारी वर्षा मापन गरिन्छ। छापा क्षेत्रमा पछिल्लो केही दिनदेखि लगातार वर्षा भइरहेको छ। त्यस्तै इलाम, मोरङ, सुनसरी, सिन्धुलीका केही मापन केन्द्रहरूमा पनि भारी वर्षा मापन भएको छ। तर यसपालि सीमित क्षेत्रमा वर्षा भइरहेको छ। यता पश्चिम क्षेत्रको कास्की, लमजुङ, गोर्खाका केही मापन केन्द्रमा समेत भारी वर्षा मापन भएको छ। सन् 1981 126 वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानि प्री मनसुनको विश्लेषण गर्दै आएको र सोही क्रममा

0: यसपालि 45 वर्ष यताकै बढी वर्षा भएको विभागले जनाएको छ। भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै भारतीय पक्षसँग निरन्तर कूटनीतिक सम्वाद भइरहेको जानकारी दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भई उद्योग क्षेत्रमा गम्भीर असर परेको भन्दै तत्काल समाधानको माग गरेको थियो। उद्योगीहरूले वार्षिक झण्डै 12 देखि 14 अर्ब रूपियाँ बराबरको कारोबार हुने चिया क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्र र लाखौं श्रमिकको जीविकोपार्जनमा असर पर्ने चेतावनी दिँदै सरकारलाई कूटनीतिक रूपमा प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। परराष्ट्र मन्त्री खनालले समस्या समाधानका लागि भारतीय अधिकारीहरूसँग छलफल अघि बढ़िसकेको र छिट्टै समाधान निस्कने अपेक्षा गरिएको जानकारी दिनुभयो। भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन्। यसरी चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसानको रोजीरोटी गम्भीर संकटमा परेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिका इरान बीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता स्थगित भएको छ। स्विजरल्याण्डमा आज हुने भनिएको शान्ति सम्झौता समारोह अन्तिम समयमा स्थगित भएको हो। अन्तर्राष्ट्रिय संचार माध्यम CNN न्यूज 18 समारोहमा सहभागी हुन कुनै पनि उच्च स्तरीय अमेरिकी वा इरानी अधिकारी स्विजरल्याण्ड नजाने जनाएको छ। कूटनीतिक स्रोतको हवाला दिँदै अब प्रक्रिया औपचारिक हस्ताक्षरभन्दा प्राविधिक तहमा लामो वार्तातर्फ मोडिएको जनाइएको छ। अमेरिका, इरान, कतार र पाकिस्तानका अग्रिम टोलीहरू हाल स्विजरल्याण्डका ब्युर्गेनस्टक र ज्युरिखमा रहेर वार्ताको नयाँ ढाँचा व्यवस्थापन गरिरहेका छन्। सम्झौताका बाँकी जटिल तथा प्राविधिक विषयमा सहमति जुटाउन आगामी 60 दिनसम्म विभिन्न चरणमा प्राविधिक वार्ता सञ्चालन हुनेछ। ती छलफलहरूमा सम्झौताका सूक्ष्म तथा बाँकी रहेका विषयहरू टुङ्ग्याउने प्रयास गरिने बताइएको छ। शान्ति सम्झौताका लागि गरिएको तयारीमा भएको अप्रत्याशित परिवर्तनले पाकिस्तानको आधिकारिक भ्रमण तालिकामा पनि असर पारेको जनाइएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले स्विजरल्याण्ड भ्रमण रद्द गरेका छन्। त्यस्तै अमेरिका र इरान बीचको युद्ध टुङ्ग्याउने प्रारम्भिक सहमतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेसकै अमेरिका र इरानमाथि लगाएको सामुद्रिक नाकाबन्दी अन्त्य गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि नाकाबन्दी हटाइएको पुष्टि गरेको छ। पोस्टमा त्यस क्षेत्रका सामान्य क्षेत्रमा केही अमेरिकी पानी जहाजहरू भने अझै तैनात रहने जनाइएको छ। त्यस्तै नाइजरको राजधानी नियामी स्थित डियोरी हमानी अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको सशस्त्र आक्रमणमा 11 सैनिक र 2 सर्वसाधारणको मृत्यु भएको छ। रक्षा मन्त्रालयका अनुसार उक्त हमलामा 22 आक्रमणकारी पनि मारिएका छन् भने करिब 20 संदिग्धलाई पक्राउ गरिएको छ। अब खेल खबर। सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। मेक्सिको ग्वाडलाजारा स्टेडियममा आज बिहान भएको खेलमा दक्षिण कोरियालाई 1-0 हराउँदै मेक्सिको एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको हो। मेक्सिको जितमा लुइस रोमोले निर्णायक गोल गरेका छन्। उनले 50 मिनटमा गरेको गोल नै मेक्सिको जितका लागि पर्याप्त भएको हो। समूहबाट 6 जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा 3 जोडेको दक्षिण कोरियाको सम्भावना पनि कायमै छ। चेक रिपब्लिक दक्षिण कोरियासँग हार बेहोरेको थियो भने 2 खेलबाट समान 1 अङ्क जोडेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको नकआउट चरणमा पुग्ने सम्भावना पनि जीवित रहेको छ। मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। त्यस्तै विश्वकपमै आज राति अमेरिकाले अस्ट्रेलियाको सामना गर्नेछ। यो खेल सियाटल स्टेडियममा राति 12:45 बजेबाट शुरू हुनेछ। सम्म डीमा रहेका दुवै टोलीले आफ्नो शुरूआती खेल जितेका छन् र 3-3 अङ्क बनाएका छन्। यो खेल जित्ने टोली अङ्क तालिकाको शीर्ष स्थानमा पुग्नेछ। दोस्रो खेलमा स्कटल्याण्ड र मोरक्को बीच बोस्टन रंगशालामा 3:45 बजेबाट शुरू हुनेछ। त्यसपछि 5 पटकको च्याम्पियन ब्राजिल र हाइटी फिलाडेल्फिया रंगशालामा बिहान 6:15 बजेबाट खेल शुरू हुनेछ। दिनको अन्तिम खेल जुन 19 बिहान 8:45 बजे सान फ्रान्सिस्को बे एरिया स्टेडियममा टर्की र पाराग्वे बीच खेलिनेछ। ज्यादा ज्यादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाको आजको बैठकबाट 4 अध्यादेश अघि बढ्दै बैठक प्रारम्भ हुने बित्तिकै विपक्षी दलका सांसदहरूद्वारा उठेर विरोध। सिंहदरबारभित्र अदृश्य गिरोहको हुकुमी जंगली राज चलिरहेको कांग्रेसको आरोप। चितवनमा राष्ट्रपा महाधिवेशनको तयारी तीव्र। राप्रपा केन्द्रीय समिति बैठक आजदेखि। अध्यक्ष लिङदेनमाथि अनधिकृत व्यक्ति भित्राएको आरोप। यस वर्ष प्री मनसुनमा 45 वर्ष यताकै सबैभन्दा बढी वर्षा। कक्षा 12 परीक्षाफल सार्वजनिक। नियमित तर्फ झण्डै 70% विद्यार्थी उत्तीर्ण। 1,00,000 बढी विद्यार्थी नन ग्रेड। चिया निर्यात बन्द हुँदा 60,000 श्रमिक कर्मचारी र किसानको रोजीरोटी संकटमा। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति सम्झौता हस्ताक्षर समारोह रद्द। सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको 9 सैनिक नाकाबन्दी। नाइजरको राजधानीमा विमानस्थलमा सशस्त्र हमला। 11 सैनिक र 2 सर्वसाधारणको मृत्यु। र विश्वकपमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा कोरिया 1-0 पराजित। आज राति अमेरिका विरूद्ध अस्ट्रेलियाले खेल्दै ब्राजिलले हाइटीको सामना गर्ने। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। एक बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह

0: लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलर को मासु पाइनुका साथै होम डेलिभरी को पनि व्यवस्था छ। साथै विवाह भोज भतेर का लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452280000।

क्यों घासा वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ फागुन।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जालजी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलन खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आछ्याबा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परेमो
3: सिद्धार्थ ब्याङ्गरले जनहितरी जारी सन्देश।
4: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
5: सूचना
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: सधैँ तिमीलाई गर्छु म, थाहा छैन तिम्रो हातको सिन्दुरले मेरो सिन्दुर रङ्गिन्छ रङ्गिँदैन। तिमी मेरो बन्दैनौ भन्दै पर्छ पनि भन्दिनँ, तर तिम्रो याद यो मुटुबाट हटाउन पनि सक्दिनँ। म तिमीलाई कसरी बिर्सु?
1: भावना म्युजिक सोलुसनको उत्कृष्ट प्रस्तुति गोविन्द विश्वकर्माको लोकदोहोरी गीत कसको सिन्दुर पर्ने हो। सीआरबीटी 013-00-4745 र पीआरबीटी 60-45-40-63। रामु खड्काको उत्कृष्ट लय र विमल अधिकारी अनि गोविन्द विश्वकर्माको उत्कृष्ट शब्द सृजनामा विष्णु माझी, गोविन्द विश्वकर्मा र भागीरथ चलाउनेको सुमधुर आवाज लोकदोहोरी गीत कसको सिन्दुर पर्ने हो। यो गीत पुरापुरी सुन्नका लागि डाउनलोड सेन्टरमा सम्पर्क गर्नुहोला।
2: दमौलिया FM 94.2 समुदायको आवाज।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ
9: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेष
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: www.freenepalisang.com।
1: दमोली FM 94.2 समुदाय को आवाज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865717350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350।
5: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
5: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 9828280 9815104549।
4: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
6: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
6: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 65563715 र 9841120740।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाउँ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउन त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा, दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 780।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।

0: 9460-62803 दमौली कलेज व्यास नगरपालिका वार्ड नम्बर 4 जलदेवी टोल दमौली तनहुँ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 9058800700,
2: 9460-40304।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98462683। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848848, 9846554595 र 9460611818।
3: सामाजिक सञ्जालजी छ्यानली झाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्याबा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो
4: सिद्धार्थ
5: बैंक सम्बन्ध सधैं भरिलाई।
6: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
9: फुलको आँखामा फुलै संसार,
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
11: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
11: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9805141437।
11: ब्यास 3 प्रशासन चोक, दमौली।
12: दमौली FM 94.2 समुदायको आवाज।
13: चीचाचो चकलोरम गंडो वंडो लकरकटम अक्को टक्को इडिगिडिगिडिगो इडिपाय विडिपाय चिकिचकचो गिलिगिलिमल सुलुसुलुमल मकनक हुकुबुकुरे टुकुबुकुरे चकलक बिक्को चिक्को सिलिसिलिसिलिगो बगडदुम जगडदुम चिकिचकचो।

ये लो, ये आपका और ये आपका।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनाव।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63 444, 9560 60 656।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी न चलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी न चलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: समिच्यो चोदा केमे बौदे लोटी पर्दिरो बैंगैने विवरण पि बिषय मुई खातरी खै हाम्रो
5: खै खै बौ कोई लोटर भर्दिलु
6: आङी समिच्यो लोटी पर्दिउ छाम्ताई गुदि
5: भर्दि आ भर्दि ब लोटर खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खै मै विश्वास आलन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
7: सतर्कता न ठग दिबे के बचेन।
8: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश।
9: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
12: दाजु भाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
12: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
12: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39 1।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायौ?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98563-363, 98560-9017 र 98560-8067।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-51760।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउँ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाउन त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
5: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: फुलको आँखामा फुलै संसार,
2: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
2: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
2: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 98445694036, 98065141437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। प्रतिनिधि सभाबाट 4 अध्यादेश स्वीकृत। राष्ट्रिय सभाको कार्यसूचीबाट पदमुक्ति सम्बन्धी अध्यादेश हटाइयो। विदेशी नागरिकलाई ठग्ने दलालमाथि अध्यागमनको निगरानी। बिचौलियाबाट सचेत रहन आग्रह। सरकारद्वारा पाथिभरा केवलखार विवाद सुल्झाउन छानबिन समिति गठन। एडीबीले नेपाललाई 11.5 करोड डलर ऋण दिने। झापामा ट्र्याक्टर र मोटरसाइकल ठोकिँदा 2 जनाको मृत्यु, 1 जना गम्भीर घाइते। कक्षा 12 को पुनर्योगका लागि अनलाइन आवेदन आह्वान। साउनमा पूरक परीक्षा। बर्ड फ्लू देखिएपछि जावलाखेल चिडियाखानामा सर्वसाधारणलाई प्रवेश रोक। अमेरिका इरान शान्तिवार्ता पुनः अनिश्चित। स्विजरल्याण्डको बैठक स्थगित। युद्ध विरामको 6 महिनापछि पनि गाजामा मानवीय संकट कायमै। इजरायली प्रतिबन्ध हटाउन राष्ट्रसंघको आग्रह। र फिफा विश्वकपमा अमेरिका र अस्ट्रेलिया भिड्दै टर्की र पाराग्वे दबावमा। बागमती क्रिकेट महिला तर्फको उपाधि काठमाडौँलाई आज भएको फाइनल खेलमा चितवन 7 विकेटले पराजित।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजीटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजीटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। चार अध्यादेश प्रतिनिधि सभाबाट पारित सम्बन्धी खबरबाट। प्रतिनिधि सभाबाट चारवटा अध्यादेश स्वीकृत भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकबाट सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शोधिकरण अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरिएको हो। गएको बैशाखमा बोलाइसकिएको संसद अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो। पछि संसद अधिवेशन शुरू भएको पहिलो दिन वैशाख 28 अध्यादेश प्रतिनिधि सभामा पेश भएको थियो। यता राष्ट्रिय सभाको आजको बैठकको कार्यसूचीबाट सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेशलाई भने हटाइएको छ। सम्भावित कार्यसूचीमा रहे पनि दैनिक कार्यसूची तय गर्दा यो अध्यादेशलाई अगाडि बढ़ाउने विषय हटाइएको हो। यद्यपि अन्य चारवटा अध्यादेश अगाडि बढ़ाउने प्रस्ताव भने यथावत राखिएको छ। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीको विराटनगर स्थित सरकारी निवासमा मध्यराती प्रहरीले छापा मारेको छ। गैराती प्रहरी टोली मन्त्री निवास पुगेर खानतलासी गरेको हो। राति प्रहरी पुग्दा मन्त्री पराजुली भने एउटा कार्यक्रमको सिलसिलामा संखुवा सभामा हुनुहुन्थ्यो। जिल्ला प्रहरी कार्यालय मोरङले मन्त्री निवासमा एक व्यक्ति लुकेर बसेको भन्ने सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेर कोठाहरूमा खोजतलास गरेको जनाएको छ। यद्यपि ती व्यक्ति को हुन् भन्नेबारे प्रहरीले खुलाएको मन्त्रीको अनुपस्थितिमा सरकारी निवासमा मध्यराती गरिएको खानतलासीबारे आज प्रतिनिधि सभाको बैठकमा समेत सांसदहरूले प्रश्न उठाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा काठमाडौँ जिल्ला कमिटिका अध्यक्ष नवराजसिंह खडा सहित 107 नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। पार्टीको नीति सिद्धान्त र विचारमा विचलन आएको भन्दै उनीहरूले संयुक्त राजीनामा दिएका हुन्। जिल्ला अध्यक्ष सिंह खडाले वक्तव्य जारी गर्दै राप्रपा आफ्नो मूल सिद्धान्तबाट विमुख भएको र भनाई तथा गराईमा एकरूपता नरहेकाले पार्टीबाट अलग हुने निर्णय गरिएको बताउनु भएको छ। अध्यागमन विभागले नेपाल घुम्न आउने विदेशी नागरिक र सर्वसाधारणलाई दलालहरूबाट जोगिन आग्रह गरेको छ। भिजा दिलाउने, म्याथप गर्ने वा भिजाको प्रकार बदल्ने बहानामा अनधिकृत व्यक्ति वा एजेन्सीले ठगी गर्ने गरेको पाइएकाले विभागले सतर्क रहन सूचना जारी गरेको हो। विभागका अनुसार दलालहरूले नक्कली कागजात बनाउने र बसाई अवधि लम्ब्याइदिने प्रलोभन देखाएर ठूलो रकम असुल्ने गरेका छन्। यसले गर्दा कतिपय विदेशीहरू नजानिदो तरिकाले कानूनी कार्यवाहीमा पर्ने गरेका नियमानुसार विदेशीले एक वर्षमा पर्यटक भिजामा बढ़ीमा 150 दिन मात्र नेपाल बस्न पाउँछन्। अहिले भिजा सम्बन्धी धेरै जसो सेवा अनलाइन र स्वचालित प्रणालीबाट हुने भएकाले कुनै पनि तेस्रो व्यक्ति वा बिचौलियाको भर नपर्न विभागले स्पष्ट पारेको छ। झापाको कनकाईमा ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिँदा बाबु छोरीको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्। आज दिउँसो कनकाई नगरपालिका 5 तुलसीबारी स्थित भित्री सड़कमा गुडिरहेको मोटरसाइकल र खेत जोतेर सड़कमा निस्कदै गरेको ट्र्याक्टर ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा परि मोटरसाइकल चालक 20 वर्षीय समीर अली र उनकी 5 वर्षीय छोरी हाजिरा खातुनको उपचारका क्रममा सुरुङ्गा स्थित कनकाई अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। साइकलको पछाडि सवार मृतक अलिकी आमा 45 वर्षीय सुरेशा देवी गम्भीर घाइते हुनुभएको छ। उहाँलाई थप उपचारका लागि बिरतामोडको बीएनडी अस्पताल पठाइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: प्रसिद्ध पाथिभरा मन्दिर क्षेत्रमा केबल कार निर्माणलाई लिएर चर्किएको विवाद सुल्झाउन सरकारले छानबिन समिति बनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको निर्णय अनुसार प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ ईश्वर राईको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको हो। त्यो क्षेत्रमा केबल कार बनाउने विषयमा केही समयदेखि स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन्। यही विषयमा अध्ययन गरी 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी समितिलाई दिएको छ। समितिमा पूर्वाधार विकास कार्यालयका सीडीओ केबल कार प्रतिनिधि गृह मन्त्रालयका प्रतिनिधि र स्थानीय वासीका तर्फबाट पनि सदस्यहरू रहेका छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा 12 को नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि अनलाइनबाटै आवेदन दिन सक्ने भएका छन्। परीक्षा नियन्त्रण कार्यालयले सूचना निकाल्दै असार 12 गतेभित्र प्रति विषय 1,000 रूपियाँ शुल्क तिरेर बोर्डको वेबसाइट मार्फत आवेदन दिन सकिने जनाएको हो। यसै गरी परीक्षामा नन ग्रेडेड अर्थात एनजी ल्याएका वा अनुपस्थित भएका विद्यार्थीका लागि बोर्डले साउन 2 र 3 गते पूरक परीक्षा सञ्चालन गर्ने भएको छ। बढीमा 2 विषयमा एनजी आएका विद्यार्थीले यो मौका परीक्षा दिन पाउनेछन्। पूरक परीक्षामा सामेल हुनका लागि विद्यार्थीले असार 19 गतेभित्र 600 रूपियाँ र सो समयमा छुटेकाहरूले असार 26 गतेभित्र दोब्बर दस्तुर तिरेर फारम बुझाउनु पर्नेछ। यस वर्ष कक्षा 12 को परीक्षामा 64.13% विद्यार्थी उत्तीर्ण भएका छन्। नेपालका नगरपालिकाहरूमा खानेपानी र सरसफाईको अवस्था सुधार्न एसियाली विकास बैंक एडीबीले 11.5 करोड़ अमेरिकी डलर सहुलियत ऋण स्वीकृत गरेको छ। यो रकमबाट 13 वटा जिल्लाका एकीकृत खानेपानी तथा ढल व्यवस्थापन योजनाहरू सञ्चालन हुनेछन्, जसबाट 8.5 लाख भन्दा बढी नागरिकले सुविधा पाउने एडीबीले जनाएको छ। ललितपुरको जावलाखेल स्थित सरदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। चिडियाखानाभित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लूको संक्रमण देखिएपछि सर्वसाधारणका लागि प्रवेश रोकिएको हो। सरदर चिडियाखानाले आज सूचना जारी गर्दै अवलोकनकर्ताहरूको स्वास्थ्यलाई ध्यानमा राखेर अर्को सूचना नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ। त्यहाँ रहेका पन्छीबाट मानिसमा संक्रमण नसरोस् भन्ने यो कदम चालिएको चिडियाखाना प्रशासनले स्पष्ट पारेको छ। चिडियाखाना 81 बन्द हुँदा घुम्न आउने दर्शकहरूलाई पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा समेत मागेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: हजारमा डिस होम सबै रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिका र इरान बीचको शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता पुनः अनिश्चित बनेको छ। मध्य पूर्वको तनाव कम गर्ने विषयमा छलफल गर्न स्विजरल्याण्डमा तय गरिएको बैठक स्थगित भएको स्विस सरकारले जनाएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विजरल्याण्ड यात्रा रद्द भएपछि वार्ता रोकिएको घोषणा गरिएको हो।

दुई विदेश मन्त्रालयका अनुसार अमेरिका इरान कतार र पाकिस्तान बीच हुने भनिएको यो वार्ता हाललाई रोकिए पनि नयाँ मिति तोकिएको छैन। यो वार्तामा इरानसँगको द्वन्द अन्त्य गर्ने, हर्मुज जल घाटी खुला गर्ने र तेहरानको आणविक कार्यक्रम जस्ता महत्वपूर्ण विषयमा 60 दिनभित्र सहमति खोज्ने तयारी रहेको थियो। यता युद्धविराम भएको 6 महिना बितिसक्दा पनि गाजा पट्टीमा प्यालेस्टाइनी नागरिकहरूले पिउने पानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवा नपाउँदा गम्भीर संकट भोगिरहेका छन्। राष्ट्रसंघका उपमहासचिव टम फ्लेगिचरले सुरक्षा परिषदको बैठकमा बोल्दै गाजाको यो गम्भीर समस्यातर्फ विश्वको ध्यान जानुपर्ने बताएका छन्। उनले यस क्षेत्रका सबै नाकाहरू तत्काल खोल्न, इजरायली प्रतिबन्ध हटाउन र मानवीय कार्यमा खटिएका कर्मचारी तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्। विगत 3 वर्षको युद्धमा 60 जना सहायता कर्मीको ज्यान गइसकेकाले गाजा सहायता सामग्री पुर्याउनका लागि विश्वकै सबैभन्दा खतरनाक ठाउँ बनेको राष्ट्रसंघले जनाएको छ। त्यहाँको 70% जनसंख्यालाई बस्ने आश्रयको खाँचो छ भने एउटै अस्पताल पनि पूर्ण रूपमा चल्न सकेका छैनन्। युद्धविराम घोषणा भएपछि पनि त्यहाँ झण्डै 1,000 प्यालेस्टाइनी मारिएका छन्। अब खेलकुद। फिफा विश्वकप अन्तर्गत समूह डीको खेलमा आज मध्यराति अमेरिका र अस्ट्रेलिया आमने सामने हुँदैछन्। दुई टोली बीचको खेल नेपाली समयअनुसार राति 12:45 शुरू हुनेछ। पहिलो चरणका आफ्ना खेल जितेका यी दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छन्। भोलि बिहान 6:15 हुने अर्को खेलमा टर्की र पारागुए खेल्दैछन्। पहिलो खेलमा हार बेहोरेका कारण नकआउट चरणको यात्रा कायमै राख्न दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ। विशेष गरी उपाधि दावेदार मानिएको टर्की पहिलो खेल को हार बिर्सेर उत्कृष्ट पुनरागमन गर्ने दबावमा मैदान उत्रनेछ। यता तेस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको उपाधि काठमाडौँले जितेको छ। चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा चितवनलाई 7 विकेटले हराउँदै काठमाडौँ च्याम्पियन बनेको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाबाट सार्वजनिक खरिद र सम्पत्ति शुद्धिकरण सहित 4 अध्यादेश पारित, विरोधका प्रस्ताव अस्वीकृत, राष्ट्रिय सभाको कार्यसूचीबाट पदमुक्ति सम्बन्धी अध्यादेश हटाइयो, विदेशी नागरिकलाई ठग्ने दलालमाथि अध्यागमनको निगरानी, बिचौलियाबाट सचेत रहन आग्रह, सरकारद्वारा पाथिभरा केवलकार विवाद सोल्झाउन समिति गठन, एडीबीले नेपाललाई 11.5 करोड डलर ऋण दिने, 13 जिल्लामा खानेपानी र ढल व्यवस्थापन गरिने, झापामा ट्र्याक्टर र मोटरसाइकल ठोकिँदा 2 जनाको मृत्यु, 1 जना गम्भीर घाइते, कक्षा 12 को पुनर्योगका लागि अनलाइन आवेदन आह्वान, साउनमा पूरक परीक्षा, बर्ड फ्लू देखिएपछि जावलाखेल चिडियाखानामा सर्वसाधारणलाई प्रवेश रोक, अमेरिका इरान शान्तिवार्ता पुनः अनिश्चित, स्विजरल्याण्डको बैठक स्थगित, युद्धविरामको 6 महिनापछि पनि गाजामा मानवीय संकट कायमै, इजरायली प्रतिबन्ध हटाउन राष्ट्रसंघको आग्रह, र फिफा विश्वकपमा अमेरिका र अस्ट्रेलिया भिड्दै टर्की र पारागुए दबावमा बागमती क्रिकेट महिला तर्फको उपाधि काठमाडौँलाई आज भएको फाइनल खेलमा चितवन 7 विकेटले पराजित।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: ब्याङ्की खैमुद बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोइ माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्दे नेल पर्दिमो न्यो तने सतर्क तना ठगदिरक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 9841120740।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846 37 39 1।

0: FM 94.2 समुदायको आवाज
1: सिन्धुलीगढी फिल्म्स प्रस्तुत गर्दछ।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह, हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डढेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 9058800700,
3: 9460403600।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: अनि तयो कागज के मेछि वा
1: अ झिल्काई
0: के पर्सनल नम्बर ब्लक लैबदि
1: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चर्चै तली ललपर्दि
0: चमलल पति न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफैन बैंक दे बिनी जानकारी पिन परिम दे आफैन बैंक खातैन जानकारी अरुइन योरी थुनिप दक्या सचेत तल परिम
1: सतर्क तन ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदम चोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9066373344
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मोनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मोनियम उद्योग मोबाइल 9846614438
9: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
9: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 9816664683
10: 9556043234
11: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
13: दाजु भाइको केको गफगाफ हुँदैछ
11: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
13: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
11: पशुपति सुन चाँदी पसल कहाँ छ नि
13: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504599 मोबाइल नम्बर 9803880384 9046 3739

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: FM 94.2 समुदाय को आवाज।
1: बरखा चौतारी म्यूजिक प्रस्तुत कर।

0: प्रसारण नहुँदा पनि कस्तो एक दुई हप्ता एक दुई महिना एक दुई वर्षसम्मै हराइएछ कि क्या हो जस्तो मलाई महसुस भएको छ होइन तर पनि तथापि आजदेखि नियमित कार्यक्रम प्रसारणमा रहनेछ यो कुरा म तपाईँलाई जानकारी गराए र कार्यक्रम लोकसारथी सुन्दै गर्दाखेरि आज हामी के गर्छौं भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला आज हामी यो बसाईमा प्रवेश गर्नुभन्दा पनि आज हामी कार्यक्रम लोकसारथीको बारेमा कुराकानी गरौं न आज हामी तपाईँका जिज्ञासा लिन्छौं तपाईँका सुझाव सल्लाह वा प्रतिक्रिया लिन्छौं आज कुराकानी मात्रै गरौं किनभने धेरै समयपछि कार्यक्रम लिएर आएका छौं आज कुराकानी गरौं भोलिदेखि नियमित बसाईको रूपमा हामी प्रवेश गरौंला है तसर्थ आज कुराकानीको लागि कार्यक्रममा तपाईँका सुझाव सल्लाह वा प्रतिक्रियाका लागि हामीलाई फोन गर्नुहोला र दुःखको कुरा रेडियो कार्यक्रम लोकसारथी हाम्रो लोकप्रिय रेडियो स्टेशन रेडियो भोजपुर 93.8 MHz सदा सदाको लागि रोकिएको छ त्यहाँको प्रसारण सेवा रेडियोको प्रसारण नै सधैँका लागि बन्द हुने कुरा बन्द भइसकेको कुरा हामीलाई एलिजा श्रेष्ठले जानकारी गराउनु भएको थियो प्राविधिक मित्र एलिजाले जानकारी गराउनु भएको थियो र त्यसैले उक्त रेडियोबाट कार्यक्रम प्रसारण अब हुन नसक्ने जानकारी गराउँछु भोजपुरमा अब अन्य रेडियोहरूमा पनि जोड्ने प्रयास गर्यौं तर रेडियो भोजपुर बाहेक अहिले भोजपुर जिल्लामा कुनै पनि रेडियो सञ्चालनमा नरहेको भन्ने खबर हामीले प्राप्त गरेका छौं होइन भोजपुरमा कुनै पनि रेडियो सञ्चालनमा नभएको र छिमेकी जिल्लाहरूको रेडियोको भर त्यहाँका श्रोताहरू पर्नुपर्ने भन्ने एक खालको बाध्यता सृजना भएको छ होइन रेडियो भोजपुर बन्द भए लगत्तै आउनुहोस् कार्यक्रममा आज हामी कुराकानी मात्रै गर्नेछौ र आज हामी तपाईँको प्रतिक्रिया लिनेछौ प्रतिक्रिया पनि लिनेछौ र कुराकानी मात्रै पनि गर्नेछौ यो कुरा म तपाईँलाई जानकारी गराए 9868 6040 फोन डायल गर्नुहोला आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोकभाका राख्छौ लोकभाकापछि फेरि आउँछौ यो लोकभाका तपाईँको लागि
1: जहाँ आजसम्म मदिराले प्रवेश पाएको छ।

0: यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र भोजपुरका साथीहरूले म्यासेज गरिरहनु भएको छ, हाम्रो यतातिर बजेन भनेर म्यासेज गरिरहनु भएको छ। के गर्ने, गाह्रो छ, मलाई पनि गाह्रो छ, तपाईँलाई पनि गाह्रो छ होइन। अब अर्को रेडियोमा जोड्नु पर्यो भन्नुहुन्छ, भोजपुरमा कुनै पनि रेडियो प्रसारणमा छैन भन्ने कुरा छ होइन, चिन्ता छ। हाम्रो यतातिर बजेन भनेर म्यासेज गरिरहनु भएको छ। के गर्ने, गाह्रो छ, मलाई पनि गाह्रो छ, तपाईँलाई पनि गाह्रो छ होइन। अब अर्को रेडियोमा जोड्नु पर्यो भन्नुहुन्छ, भोजपुरमा कुनै पनि रेडियो प्रसारणमा छैन भन्ने कुरा छ होइन। छिमेकी जिल्लाहरूको तेह्रथुमको रेडियो मेन्छ्यामबाट हामी जोडेका छौँ, धनकुटाको रेडियो लालीगुराँस अनि रेडियो खबरपालिकाबाट पनि जोडेका छौँ। सम्भवतः त्यहाँबाट सुन्न सकिन्छ कि भोजपुरमा होइन। धेरै साथीहरूले मलाई म्यासेज फोनहरू गरिरहनु भएको छ। अब साथी हुनुहुन्छ पहिलो साथी, म आज हामी कुराकानी मात्रै गर्छौँ भनेका छौँ होइन, के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्ने कुरा आएको छ कि अरे, यति बेला फोनमा साथी आउनु भएको, मिसकल चाहिँ नगर्नु होला, मैले तपाईँलाई आग्रह गरिराखेको छु होइन। सकिन्छ फोन गर्नुहोला, सकिँदैन मिसकल गर्ने काम चाहिँ नगर्नुहोला। मैले धेरैचोटि धेरै पहिलादेखि नै भनेको छु होइन, मिसकल गर्ने काम चाहिँ नगर्नुहोला, फोन मात्रै गर्न पाइन्छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
1: म तेह्रथुमबाट।
0: नाम के होला?
1: नाम मेरो कल्पना दाहाल अधिकारी।
0: कल्पना दाहाल अधिकारी, तेह्रथुमबाट छ। के छ तेह्रथुमतिरको हालखबर?
1: तेह्रथुमतिर हल्का हल्का पानी परिरहेछ, त्यतातिर के छ?
0: यतातिर पनि एकदम ठिक ठाक छ। अनि तेह्रथुममा, तेह्रथुमको कुन ठाउँमा हुनुहुन्छ तपाईँ?
1: म म्याग्लुङ।
0: म्याग्लुङमा हुनुहुन्छ?
1: हजुर।
0: अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: म त रेडियो मेन्छ्यायम।
0: रेडियो मेन्छ्यायमबाट सुन्दै हुनुहुन्छ होइन। कार्यक्रम लोकसारथी तपाईँलाई कस्तो लाग्छ?
1: मैले यो कार्यक्रम गत हप्ता सोमबार एकचोटि सुनेको हो, त्यहाँदेखि खासै सुनेको छुइनँ सर।
0: ए त्यही त नि, सोमबारदेखि सुरु गर्नुभयो सुन्नलाई होइन?
1: त्यहाँ सोमबार मैले कल पनि गरेँ, भोलिपल्टदेखि चाहिँ हाम्रो कार्यक्रम नै बन्द भयो क्या।
0: होइन त्यो यस्तो भयो, हाम्रो यतातिर फेरि रेडियोमा अलिकति प्राविधिक समस्या भइदियो, अलिकति प्रसारण सेवा नै अवरुद्ध हुने गरी प्राविधिक समस्या भइदियो होइन, त्यो कारणले गर्दाखेरि आए थिएन। अब प्रत्येक दिन कार्यक्रम आउँछ, अब प्रत्येक दिन सुन्नु होला है त। अनि तपाईँको मनमा लागेका सुझाव सल्लाह वा प्रतिक्रियाहरू दिनुहोला। अनि हुन्छ, अहिलेको लागि फेरि फेरि कपसाईमा आउँदै गर्नुहोला, अहिलेको लागि तपाईँलाई विदा गर्छौँ। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी तेह्रथुमबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो 9867039940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। विभिन्न रेडियोहरूबाट एकैसाथ हामी प्रसारणमा छौँ। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्ते, नमस्कार, यहाँ गुड आफ्टरनुन चल्दैन है, मैले तपाईँलाई धेरैचोटि भनिसकेका छु। कहाँदेखि को बोल्नुभयो? भगवती मगर बोल्दै हुनुहुन्छ, के छ खोटाङतिरको हालखबर? ठिक ठाक छ यतातिर पनि। अनि यति बेला के गर्छ?

0: रेन उनसा खोटांग मा तपाई
1: यो समय मा चाहिँ कार्यक्रम सुन्दै बसिराछु भनम न
0: अनि हामीलाई कुन माध्यमबाट सुन्नु भयो तपाईले भगवती जी
1: सुनेको भनम न
0: आफ्नो कहिले देखि सुन्न थाल्नु भयो नि यो कति भयो कार्यक्रम लोकसारथी सुन्न लाग्नु भएको
1: हजुर
0: कार्यक्रम लोकसारथी सुन्न लाग्नु भएको कति भयो भनेको कस्तो लागिराखेको छ कार्यक्रम लोकसारथी कतिको राम्रो पाउनु भएको छ अथवा नराम्रो छ के छ भन्नुहोस् त
1: लोकसारथी चाहिँ मलाई एकदम राम्रो लाग्छ भनौँ न
0: अनि किन राम्रो लाग्छ भन्नु त
1: हजुर
0: किन कार्यक्रम लोकसारथी तपाईँलाई किन राम्रो लाग्छ भन्नुहोस् त राम्रो लाग्नुको पनि त एउटा कारण होला नि त यो कारणले गर्दाखेरि मलाई कार्यक्रम असाध्यै राम्रो लाग्छ भन्ने होला नि होइन
1: हजुर अब मिठो मिठो लोकसारथीहरू लिएर आउनुहुन्छ त्यही भएर पनि राम्रो लाग्छ भनौँ न
0: ल ठिक छ केही सुझाव सल्लाह त छैन नि होइन
1: हजुर छैन भनौँ न सबै ठिकै छ अब राम्रै लाग्छ मलाई लोकसारथी भनौँ न
0: ओके ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउनुहोला यसै गरी मायामा नमार्नु होला भन्दै अहिलेको लागि विदा गर्छु नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो भगवती खोटाङबाट अब पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 नम्बरमा फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि खुला गरेका छौँ अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
2: नमस्कार
0: को बोल्नुभयो कहाँबाट रेडियो भन्दा टाढा जानुहोस् को बोल्नुभयो कहाँबाट
2: ओखलढुङ्गाबाट
0: ओखलढुङ्गा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ रेडियो भन्दा टाढा जानु न रेडियो बन्द गर्नु त एकछिन
2: बन्द भइसक्यो
0: अनि ओखलढुङ्गा कुन ठाउँबाट हो
2: ओखलढुङ्ग मलुङ गाउँपालिका नम्बर दुई टेकानपुरबाट
0: ए मलुङ गाउँपालिका वार्ड नम्बर दुई टेकान गाउँबाट बोल्नुभयो
2: टेकानपुर
0: गाउँबाट बोल्नुभयो के राई भन्नुभयो तपाईँको नाम तालसङ राई होइन अनि के छ ओखलढुङ्गामा के कस्तो हुँदैछ अनि पानी कतिको पर्छ के छ भन्नुहोस् त
2: ओखलढुङ्गामा अस्तिको दिन 3 गते पानी पर्यो हजुर त्यसपछि हिजो र आज त सुक्खा घाम लागिरहेछ
0: 3 गते पानी पर्यो त्यसपछि सुक्खा घाम लागिरहेछ होइन के छ पानीको आवश्यकता छ कि छैन उतातिर
2: पानीको आवश्यक छ कोदो रोपाई सुरु भयो धान रोपाई सुरु भयो त्यस कारण पानीको त आवश्यक छ
0: पानीको त आवश्यकता परिहाल्छ नि होइन
2: हजुर
0: ठिक छ कार्यक्रममा आउनु भएको छ आज अनि के छ तपाईँ कार्यक्रम लोकसारथी कति भयो सुन्न लाग्नु भएको
2: मैले 1 महिना जति भयो असाध्यै मनपर्छ त्यस कारण तिमी पनि फोन कल गरेको पटक्कै लागेन आज चाहिँ लाग्यो
0: ए फोन कल गर्नु भएको पटक्कै लागेन आज चाहिँ कता कताबाट लाग्यो होइन अनि के छ केही कमी कमजोरी हामीबाट छ कि केही सुधार्नु पर्ने पक्षहरू छ कि के छ भन्नु त
2: होइन एकदम राम्रो छ हजुर सुधार्नु पर्ने सबै कुरो ठिकै छ राम्रो छ मलाई एकदम मनपर्छ
0: आफ्नो
2: एफएम ओखलढुङ्गाको एफएमबाट बोल्दैछु
0: ल ठिक छ आफ्नो एफएम ओखलढुङ्गाबाट सुन्नुहुन्छ कार्यक्रम होइन
2: हजुर हजुर
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउनुहोला अहिलेको लागि विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो 9868309440 फोन गर्नुहोला अब एउटा साथीको कल लिन्छौ त्यसपछि झोरले हजुर झोरले भन्ने विष्णु माझीको एउटा गीत छ कि त्यो गीतलाई हामी बजाउनेछौँ खोज्नुहोला प्राविधिकलाई आग्रह गरे यति बेला साथी हुनुहुन्छ म होइन त्यो गीत खोज्नु न त्यो झोरले हजुर झोरले गीत कार्यक्रममा बजाएको छैन कि कार्यक्रम लोकसारथीमा विष्णु माझीको नयाँ गीत त बजाउनु पर्यो क्या अरे होइन यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु भन्दै थिएँ साथी आउनु भएको छैन जस्तो लाग्यो मलाई 9868309440 फोन डायल गर्नुहोला आज हामी कुराकानी मात्रै गरिराखेका छौँ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर मैले बारम्बार भनिराखेको छु मिस कल चाहिँ नगर्नु होला सकिन्छ फोन गरौं सकिँदैन मिस कल नगरौं र 9868309440 फोन डायल गर्नुहोला 9868309440 फोन डायल गर्नुहोला अनि कतिपयले 98-644-72-98 पनि फोन गरिरहनु भएको छ, त्यतातिर नगर्नु होला है। यदि साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार।
0: नमस्कार, को बोल्नुभयो, कहाँबाट?
1: गोरी मगर उदयपुरबाट।
0: उदयपुरबाट गोरी मगर बोल्दै हुनुहुन्छ है?
1: हजुर दाइ।
0: के छ गोरीको हालखबर?
1: सबै ठिकै छ दाइ, अनि तपाईँको के छ लगाइ त मौसम कतातिरको?
0: एकदम ठिक छ। अनि कुन रेडियोबाट सुन्दै हुनुहुन्छ हामीलाई?
1: मैले आफ्नो एफएमबाट सुनिरहेको छु दाइ।
0: आफ्नो एफएमबाट हामीलाई सुन्दै हुनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि कार्यक्रम लोक सारथी गोरीले कति भयो सुन्न लाग्नु भएको?
1: मैले भइसक्यो दाइ 3 महिना जति, र प्रोग्राम आएन त्यही
0: भएर। कति दिन आएन भन्नुहोस् त तपाईँको रेडियोमा?
1: 3 दिन आएन दाइ।
0: 3 दिन आएन होइन? अनि अनि कस्तो लाग्छ कार्यक्रम लोक सारथी तपाईँलाई? कुनै सुझाव सल्लाह वा प्रतिक्रिया छ कि छैन? ओके, सबै ठिकै छ होइन? ओके ल, ठिक छ। कार्यक्रममा आउनु भएको छ, केही सुझाव सल्लाह वा प्रतिक्रिया केही भयो भने मजाले भन्नु होला है त। हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो गोरी। अब गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: सुटुक्का दिल चोर्यो मेरो चोरले यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। विष्णु माझी र बाबुकृष्ण परियारको आवाजलाई यहाँबाट स्थान दिएका हौ। नयाँ गीत छ क्यारे, अब सधैँ विष्णु माझीको थोरै मात्र गीत सुन्न पाइन्छ, तर तीजको बेला मात्रै विष्णु माझीको गीत आउँछ भन्ने थियो, तर अहिले यो पाली भनौँ न एउटा नयाँ स्वाद, एउटा विष्णु माझीको नयाँ गीत बाबुकृष्ण परियारसँगको गीत आएको रहेछ, हामी यो सुन्न पायौँ। यति बेला साथी हुनुहुन्छ 9868340 40 40 मा। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? सीता भण्डारी, तेह्रथुमबाट। के छ सीताजी, हाल खबर तपाईँको? अनि तपाईँको मोबाइल बिग्रिया छ हो, पछाडिबाट क्यारा आवाज आछ, तपाईँको आवाज पनि दबिएर आयो कि? त्यही त, मोबाइल त बिग्रिया छ तपाईँको, होइन? बनाउनु पर्यो नि तपाईँको मोबाइल त, होइन? मोबाइल पसलवालाले के बनाइदियो के बनाइदियो, होइन? ठिक छ, कार्यक्रममा आउनु भएको छ, अनि यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्थ्यो? कार्यक्रम सुन्दै बस्दै गर्नुभएको, तपाईँ के भण्डारी भन्नुभयो? सीता भण्डारी नि। अनि कुन रेडियोबाट सुन्नुहुन्छ? मेन्स्याम्बाट हो? ल ठिक छ, अनि कतिको राम्रो लाग्छ कार्यक्रम लोक सारथी तपाईँलाई?
1: मलाई यो लोक सारथी साह्रै राम्रो लाग्छ है, म धेरै अरू बेला पनि लोकगीतै भेट्छु,
0: केही केही सुझाव सल्लाह वा प्रतिक्रिया केही छ कि?
1: सुझाव सल्लाह अब जै राम्रो हुँदै जाओस्, राम्रो होस् भन्ने सल्लाह दिन चाहन्छु, कहिले नटिकोस् नयाँ नयाँ गीतहरू ल्याएर बजाउनु होला।
0: हुन्छ, फेरि फेरि आउनुहोला, अहिलेको लागि विदा गर्छौँ। आउनु भएको थियो सीता भण्डारी तेह्रथुमबाट, मेन्सिआइएम एफएमबाट कार्यक्रम सुन्दै हामीलाई फोन गर्नुभएको हो। पालो तपाईँको हो, फोन गर्नुहोला 9868304040 को नम्बर तपाईँको लागि खुल्ला गरेका छौँ। अर्का सहभागी साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर, नमस्कार हजुर, खै त आवाज आएन, फोन काटिदिनु होला प्राइमरीतिर। धेरै साथीहरूले मलाई 9864417298 मा फोन गरिरहनु भएको छ, मैले कुन नम्बर दिएको छु नम्बर सुनेर मात्रै फोन डायल गर्नुहोला। 9868304040 मा मात्रै फोन गर्नुहोला, 9864447 को लाइनमा फोन नगरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर,
2: नमस्ते,
0: बोल्नुभयो कहाँबाट? को बोल्नुभयो कहाँबाट भनेको, फोनै काटिदिनु भयो, त्यस्तो त नगरौँ न हौ, त्यस्तो गर्नुहुन्न कि। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर,
3: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
3: म गीता कार्की बोल्छु,
0: ओखलढुङ्गाबाट। गीता कार्की,
3: हजुर,
0: के छ गीताजी खबर तपाईँको?
3: सबै ठिक छ भाइ, सबै ठिक छ, पानी आउँदैन, घाम लाग्छ।
0: पानी आउँदैन, घाम लाग्छ, होइन? एकजना साथीले यहाँ मलाई 9864447 को लाइनमा फोन हानिरहनु भएको छ, 9864447 को लाइनमा होइन, 9868 को लाइनमा फोन गर्नको लागि आग्रह गरिराखेको छु। अनि अरू के छ गीताजी हालखबर? हाम्रो पनि एकदम ठिकठाक छ, कार्यक्रममा आउनु भएको छ यति बेला ठ्याक्कै। के गर्दै हुनुहुन्थ्यो?
3: म कार्यक्रम सुनेर बसिरहेको छु भाइ, मलाई धेरै मनपर्छ कार्यक्रम, भने
0: धेरै मनपर्छ कार्यक्रम, होइन?
3: हजुर, अस्ति तिन दिन बजेन किन रहेछ भनेर, अनि यो यही लाइनमा फोन गरेर चाहिँ उठेन, अनि अर्को तपाईँको लाइनमा त गयो।
0: ए, किन गर्नु भएन त नि?
3: अब किन, कहाँ बिजी हुनुहुन्छ होला, अब फुर्सद यता फुर्सद भए त कार्यक्रम चलाइहाल्नुहुन्छ नि, बिजी हुनुहुन्छ होला भनेर।
0: ए, अब त थाहा पाउनु नि किन कार्यक्रममा आइरहेछ भन्ने कुरा।
3: हजुर, अब कहाँ बिजी हुनुहुन्छ होला जस्तो लागेर नगरेको, यसमा त मैले गएको थिएँ, उठेन।
0: ए त्यही त्यहाँ नि होइन त्यसमा त अब यस्तो थियो कि हाम्रो प्राविधिक समस्याको कारणले प्रसारण सेवा बन्द थियो त्यो कारणले गर्दाखेरि हामी कार्यक्रम ल्याउन सकेनौ होइन अनि के छ कार्यक्रम लोकसारथी प्रति तपाईँको धारणा के छ कस्तो लाग्छ सुझाव सल्लाह वा प्रतिक्रिया के छ
3: भाइ मलाई त यति मन पर्दैन मलाई बच्चैदेखिको यो रेडियो सुन्ने मान्छे हो म है बच्चैदेखिको यो कहानी त मेरो लामो छ लामो बच्चैदेखिको अब धेरै मन पर्ने तपाईँ कार्यक्रम राम्रो बदनभित्र उत्तर उत्तर प्रगतिको गर्दै जाओस् तपाईँहरूको राम्रो कार्यक्रम राम्रो छ
0: प्रतिक्रिया छ कि कार्यक्रम लोकसारथी प्रति
3: छोइन एकदम राम्रो छ छोइन
0: ए सुझाव सल्लाह चाहिँ छैन होइन ल ठिक छ कार्यक्रममा आउनुभयो रेडियो आफ्नो एफएमबाट हामीलाई सुन्नुभयो होइन
3: हजुर आफ्नो एफएमबाट हो
0: रेडियो आफ्नो एफएमबाट त अब यो हाम्रो कार्यक्रम त प्रत्येक दिन प्रसारण हुन्छ रेडियो आफ्नो एफएमबाट शनिबार बाहेक अरू दिन चाहिँ प्रसारण हुने रहेछ होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनुहोला अहिलेको लागि तपाईँलाई बिदाई गर्छौँ है नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी गीता कार्की ओखलडुङ्गाबाट फोन गर्नुभएको थियो पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि खुला गरेका छौँ र आउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ यो कुरा म तपाईँलाई जानकारी गराएँ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु र तपाईँ भर्खर मात्र रेडियो खोलिदिनुहुन्छ भने विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ प्रसारण भइराखेको कार्यक्रम लोकसारथी यति बेला तपाईँ सुन्दै हुनुहुन्छ र विभिन्न साझेदार रेडियोहरूबाट पनि कार्यक्रम लोकसारथी यति बेला गुन्जिराखेको छ आज हामी तपाईँसँग कुराकानी मात्रै गरिराखेका छौँ यो कुरा म तपाईँलाई जानकारी गराए के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्ने कुरा आएको छ फटाफट फोन डायल गर्नुहोला 9868309860390 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ आज कुराकानी मात्रै गरिराखेका छौँ तपाईँहरूको माझमा आज धेरै दिनपछि सायद कार्यक्रम आएर होला धेरै साथीहरूले अब कार्यक्रम आएको छैन कि क्या हो भनेर रेडियो नै सुन्नु भएको छैन कि जस्तो लागिरहेछ मलाई होइन किनभने तीन दिन भइसक्यो नि त कार्यक्रम प्रसारण नभएको तीन दिन भइसक्यो होइन तीन दिन भइसक्दाखेरि अलिकति साथीहरूले ला कार्यक्रम आउँदैन कि भन्ने पनि सोच्नु भएको होला प्राविधिक मित्र हेर्नु होला मोबाइल स्विच अफ भएको छ भनिरहेछ है स्विच अफ भनिरहेछ के भयो चार्ज सकिएर स्विच अफ भयो कि अथवा के भयो हेर्नु होला मोबाइल चाहिँ स्विच अफ भएको छ त्यसैले फोन नआएको रहेछ होइन हेर्नु होला के भएको रहेछ अनि मिलाउनु होला होइन फोन किन आएन भनेको त मोबाइल स्विच अफ भएको रहेछ ल अब 9868309440 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ मोबाइल अफ भएर पो फोन नआएको रहेछ त अनि 9868309440 तपाईँ फोन डायल गर्दै गर्नु होला हामी भने एउटा गीत राख्छौँ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: युद्ध श्रोतालाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौं तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ आज हामी कुराकानी मात्रै गर्छौं आज तपाईँको सुझाव सल्लाह वा प्रतिक्रिया लिइराखेका छौं र कुराकानी मात्रै गर्छौं यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नु भुकाबाट अमृतजीको आवाज सानो आइरहेछ है होइन हाम्रो प्राविधिकभित्र आवाज के भयो बनाउनु होला अनि यति बेला के गर्दै हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ होइन ए सोमबार त आथ्यो क्यारे ए हजुर तीन चोटी हान्दाखेरि स्विच अफ भन्यो त्यही त होइन हाम्रो अलिकति प्राविधिक समस्या थियो अलिकति प्राविधिक समस्या भएर त्यस्तै त्यस्तै भयो अब कार्यक्रम नियमित सुन्न पाउनुहुन्छ तपाईँले है त हुन्छ अनि अरू अरू केही केही सुझाव सल्लाह वा प्रतिक्रिया छ केही कार्यक्रमप्रति हुन्छ फेरि फेरि क्या पसाइमा आउनुहोला अहिलेको लागि बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौँ अमृत तुलाचन पोखराबाट फोन गर्नुभएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर नमस्कार यो आवाज किन श्रोताहरूको आवाज किन सानो आइराखेको छ प्राइमिङभित्र ए हावा आयो होइन अनि कहाँदेखि को बोल्नुभयो
1: म अर्को साथीको पाणिनीबाट बोले म साथमा र निमबहादुर कामी
0: निमबहादुर कामी अनि कुन रेडियोबाट सुन्नुभयो अर्को साथीमा
1: माला रानी
0: रेडियो माला रानीबाट सुन्नुभयो
1: हजुर
0: कतिको कहिलेदेखि सुन्न थाल्नुभयो कति भयो सुन्न लाग्नु भएको कार्यक्रम लोकसारथी
1: यो त भयो 8-10 महिना चाहिँ हुन्छ
0: 8-10 महिना हुन लाग्यो होइन
1: हजुर अस्ति कहाँ जानुभयो अन्त खल्नु भयो सुन्न पाइएन
0: खल्नु भयो
1: बोली सुन्न पनि पाइएन
0: ए मेरो बोली सुन्न पनि पाउनु भएन गीत पनि सुन्न पाउनु भएन होइन
1: हजुर बोली सुन्न पाइएन रमाइलो रेडियोमा साथी बस्नु त हिजो आउनुहोइन अस्ति आउनुहोइन झन् अस्ति पनि आउनुहोइन अरू त सन्चै राम्रै हुनुहुन्छ
0: एकदम अरू त सन्चै राम्रै छु तपाईँको आशीर्वाद तपाईँको मायाले गर्दा सन्चै राम्रै छु क्या अरे
1: हजुर हजुर
0: सन्चय आरामै पनि हुनु पर्यो क्या अरे फेरि होइन त्यही त नि हुन्छ कार्यक्रममा आउनुभएको छ अनि अनि के छ लोकसारथी कार्यक्रमप्रति केही भन्नु छ कि केही सुझाव सल्लाह वा प्रतिक्रिया दिनु छ कि के छ
1: कार्यक्रम त एकदम राम्रो लाग्छ मलाई भन्न केही छैन तपाईँले यहाँ बोली सुन भनेर फोन गरेको हो गीत दिनु होला
0: आज त गीत रुचाइको ए कुन गीत भन्नुभयो
1: हजुर
0: कुन गीत भन्नुभयो
1: त्यो लोकबहादुर छेत्रीको रातो रिमाना भन्ने
0: लोकबहादुर छेत्रीको रातो रिमाना होइन
1: हजुर हजुर
0: ठिक छ भेटायो भने आजै बजाउला नत्र अरू कुनै दिन बजाउला होइन
1: हुन्छ सर हुन्छ
0: हुन्छ फेरि फेरि आउनु होला अहिलेको लागि बिदा गर्छौँ है त
1: होइन म त अब नियमित दिनदिनी अब थपकी अन्त जान्न त्यो रेडियो सुनेर बस्ने हो दिनैभरि बच्छ रेडियो
0: रेडियो माला रानी दिनैभरि बच्छ
1: मालारानी अन्तर हरेक खाँची आएर पनि दिएन यो कार्यक्रम देउराजीबाट पनि दिन्न
0: अब रेडियो मालारानीबाट मात्रै आउँछ
1: मालारानी आएर
0: त्यो भएर सुन्नुभयो
1: हजुर
0: ठिक छ हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनुहोला अहिलेको लागि बिदाएको छौँ है त नमस्ते ल टेलिफोन सम्पर्कमा निमबहादुर कामी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868-6040-40 अर्का सहभागी नमस्कार हजुर नमस्कार हजुर
2: हेलो नमस्कार नमस्कार
0: नमस्कार को बोल्नुभयो कहाँबाट
2: पाँचथरतिरको हालखबर भन्नुपर्दा एकदमै फिट एन्ड फाइन छ भन्नुपर्छ मौसमको कुरा गर्नुपर्दा चाहिँ अब पानी पर्ला पर्ला भएको छ त्यस्तै छ
0: यो फिट एन्ड फाइन भनेको के होला
2: यो एकदमै रमाइलो घमाइलो छ भनेको
0: रमाइलो घमाइलो भन्नुहोस् न त कहाँ फिट एन्ड फाइन भन्नुभएको त नि
2: होइन न अलिकति बानी भइएछ
0: क्या लोकसारथी कार्यक्रममा आइसकेपछि रमाइलो छ घमाइलो छ ठिकठाक छ शुद्ध नेपाली मौलिक भाषा प्रयोग गरिदिनु भयो भने कस्तो राम्रो होला होइन
2: एकदमै राम्रो छ क्या तपाईँहरूको चाहिँ यो चाहिँ मलाई पनि एकदमै ठिकै लाग्यो होइन अब सबै त्यो अब अहिले त होइन अब इङ्ग्लिस मिसाउनु पर्ने अरे त्यस्तो भएको तपाईँहरूको मलाई धेरै राम्रो लाग्यो मलाई
0: त्यही त अब नेपाली भाषालाई प्रवर्धन गर्नु पर्यो नि होइन त्यही त नि हुन्छ कार्यक्रममा आउनुभयो के छ कार्यक्रम लोकसारथी कतिको सुन्ने गर्नुहुन्छ कतिको मनपर्छ के छ तपाईँको प्रतिक्रिया सुझाव सल्लाह के छ भन्नुहोस् त
2: लोकसारथी चाहिँ अब मैले यति धेरै राम्रो छ होइन राम्रो नै लाग्छ भन्नुपर्छ तर यो अलिकति अब तपाईँहरूको यो आइतबारको दिन एउटा भोटिङ कार्यक्रम छ नि होइन यो भोटिङ कार्यक्रममा चाहिँ एउटा एउटा पश्चिमको धेरै राम्रो हुन्छ किनभने अब पश्चिमेले पनि अब मेरैतिर कुनै जित्दा हुन्छ भन्ने हुन्छ होइन पूर्वकोले पनि मेरै भोट अलिक धेरै आउँदा हुन्छ भन्ने हुन्छ क्या त्यही भएर चाहिँ अलिक पूर्वको र पश्चिमको बजाउँदा चाहिँ धेरै रमाइलो हुन्छ क्या तपाईँहरूको यो कार्यक्रम चाहिँ
0: होइन हामीले चाहिँ न त धेरै पश्चिमको भाका समावेश होइन कोही कोही कोही बेला त हामी पूर्व र पश्चिमको गराउँछौँ एक दुईचोटि गरायौँ भने होइन
2: मैले सुनेको थिएँ
0: र प्राय हामीले के गराउँछौँ भने पूर्वतिरको पनि होइन पश्चिमतिरको पनि ठिक्क भूगोलको के होइन सबैतिर बस्ने भाकाहरू हामी बजाउँछौँ गराउँछौँ
2: अलिकति यो पूर्वको र पश्चिमको हुँदाखेरि चाहिँ कस्तो हुन्छ र छ भने होइन भाइ अब उता पश्चिमको मान्छेले पनि हो अब मैले मेरै कतिकोले जित्दा हुन्छ भन्छ अब यता पूर्वकोले मेरै कतिकोले जित्दा हुन्छ भने अलिकति जोस जाँगरका साथ
0: गर्ने श्रोता साथीहरूले मजाले भोटिङ दिन्छ ल तपाईँको सुझाव सल्लाह अब प्रतिक्रियालाई हामी मनन पनि गर्नेछौँ र ठिक छ यस्तो भयो भने
2: अर्को कुरो चाहिँ तपाईँहरूले अब तपाईँहरूको कार्यक्रम अब हाम्रो कार्यक्रम होइन अब यहाँदेखि चाहिँ अलिकति फुलको गीतहरू चाहिँ अलिकति कमै मात्र बजेको पाइयो होइन अब फुलको गीतहरू बजेको बजाउँदा चाहिँ राम्रो हुन्छ
0: पश्चिमकाले भन्नुहुन्छ पश्चिमको काले गीत बजेन देउडा गीत बजेन पूर्वकाले भन्नुहुन्छ पूर्वका गीत बजेन ठिक छ हामी मिलाएर बजाउँछौँ होइन
2: त्यही त अब तपाईँहरूले मिलाएर बजाउनुहोस् न
0: ठिक छ फेरि रोइला भाका साले लोकविधाका धेरै भाकाहरू धेरै धेरै विधाहरू हुन्छन् कि होइन त्यो त्यो सबैलाई समावेश गरेर हामी लानेछौँ अहिलेको लागि तपाईँको सुझाव सल्लाह वा प्रतिक्रियाको लागि धन्यवाद अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ है त नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो पास्थर बाछ साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पूर्वेली भाकाहरू बजाइनु पर्यो भन्ने खालका प्रतिक्रिया उहाँले दिनुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ अर्का सहभागी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट नमस्कार भनेर जानुभयो त्यस्तो त नगर्नु न हौ नमस्कार भन्नको लागि मात्र होइन कि कुराकानी गर्नको लागि फोन गर्नु होला 9868-6040-40 रोल्पातिरका साथीहरू खोइ कता जानुभयो रोल्पातिरका साथीहरू त आउनै छोड्नुभयो त हाम्रो कार्यक्रममा होइन आउनु पऱ्यो नि रोल्पातिरका साथीहरू प्युठानतिरका साथीहरू गुल्मीतिरका साथीहरू अर्घाखाँचीतिरको त एकजना भए नि आउनुभयो होइन यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
3: नमस्ते सेवारू
0: को बोल्नुभयो कहाँबाट हजुर
3: नमस्ते सेवारू
0: को बोल्नुभयो कहाँबाट हजुर पूर्व पास्तरबाट सुरेश के भन्नुभयो
2: सुरेश हाङदेबाङ
0: हाङदेबाङ
2: सुरेश हाङदेबाङ
0: सुरेश हाङदेबाङ
2: हजुर
0: ओहो कति अप्ठ्यारो छ र हाङदेबाङ होइन हाङदेबाङ होइन
2: हजुर सुरेश हाङदेबाङ
0: अनि के छ सुरेशजी खबर तपाईँको
2: खबर ठिकै छ है एकदम रमाइलो छ पानी परेर अहिले रहिरहेको छ पाँच सातिर त्यस्तै छ कामको तपाईँहरू असार लागिरहेको छ है रोपाई अन्त त्यहाँदेखि अब कोदो रोप्ने समय हुँदैछ रमाइलो छ
0: अनि कुन रेडियोबाट हामीले सुन्नुभयो
2: मैले यता हाम्रो तेर्थुम जिल्लाको रेडियो मेनस्याम 103.4 मेगाहर्ज बेसी भन्नुपर्छ है त
0: रेडियो मेनस्याम 103.4 मेगाहर्ज भनेपछि पूर्वतिर पूर्वको अब भनौँ न तेह्रथुम त भइहाल्यो पाँचतरमा पनि मजाले सुनिन्छ होइन
2: हजुर हाम्रो यता पाँचतर एरियातिर म भएको एरियातिर चाहिँ यता तेर्थुम जिल्लाको रेडियोहरू मजाले बस्छ भनौँ न
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनुहोला के छ कार्यक्रमप्रति कहिलेदेखि सुन्न थाल्नुभयो के छ तपाईँको सुझाव सल्लाह वा प्रतिक्रिया
2: हजुर मैले अब यो प्रोग्राम कार्यक्रम सुन्न थालेको चाहिँ त्यस्तो धेरै जित हाँसिने भन्दा एक हप्ता अगाडि सुनेको थिएँ है अनि आज पनि रेडियो मेनस्याम सुन्ने अवसर मिलेकोमा चाहिँ जाँदा ठ्याक्कै पारखी प्रोग्राम कार्यक्रम आउँदो रहेछ अनि दोस्रो टाइम आज भनौँ न
0: कस्तो लाग्यो त दुईचोटि दुईवटा एपिसोड सुन्दै गर्दाखेरि तपाईँलाई कस्तो लाग्यो कार्यक्रम
2: कार्यक्रम मलाई एकदमै रमाइलो लाग्यो किनभने अब विशेषज्ञहरूले कार्यक्रम लोक पारखी अब के भन्नु कार्यक्रमको नाम
0: लोक सारथी भनौँ न
2: लोक सारथी हजुर लोक सारथी अब रमाइलो लागिरहेको छ किनभने अब तपाईँहरू म पूर्वमा भएर अब मेरो आवाज अब पश्चिम पूर्व सबैतिर देखिबाट बस्दो रहेछ यो कार्यक्रम है अनि अहिले म पूर्वमा भएर पश्चिमतिरबाट सुन्दै हुनुहुन्छ अनि पश्चिमतिरको साथीहरूले कल गर्नुहुन्छ हामी पूर्वतिर खोल्दै सुन्दा छौँ अब आवाज आफ्नो आवाज सबैतिर गुन्जिने अनि विशेष अब लोक लोक सङ्ग लोकगीतलाई माया गर्ने साथीहरूको लागि त यो कार्यक्रम एकदमै राम्रो हो अनि मलाई एकदमै राम्रै लाग्यो भनौँ न
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनुहोला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 नम्बर तपाईँका लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ अब हामी कार्यक्रमको अन्तिमतिर छौँ क्यारे होइन कार्यक्रमको अन्तिमतिर छौँ हाम्रो स्टुडियोको घडीमा 52 मिनट गइसकेको छ अब अन्तिम एकजना साथीसँग कुराकानी गर्छु नमस्कार हजुर नमस्कार हजुर खोइ त आवाज आएन नमस्कार हजुर आउनु भएको थियो साथी उहाँको आवाज आएन आवाज किन आएन होइन नेटवर्कको समस्याले हो अथवा के कारणले हो होइन भन्दैछु र हाम्रो स्टुडियोको घडीमा यति बेला 53 मिनट गएको छ र अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ कार्यक्रम लोकसारथी तपाईँलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया हामीलाई दिन सक्नुहुन्छ जसका लागि तपाईँ कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ र कुन कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हामीलाई मलाई म्यासेज पनि गर्न सक्नुहुन्छ र फोन गरेर पनि जानकारी दिन सक्नुहुन्छ जसका लागि मैले प्रयोग गर्ने नम्बरमा फोन गर्नुहोला कार्यक्रम नचलेको बेलामा 9868 लाइनमा फोन गर्नुभयो भने फोन नउठ्न पनि सक्छ त्यसैले मेरो आफ्नै मोबाइल नम्बर मैले दिँदैछु तपाईँलाई टिपेर राख्नुहोला र केही पर्यो भने त्यता फोन गर्नुहोला 9864 1729 मा फोन गर्नुहोला 9864 1729 मा फोन गरेर कहाँ कहाँबाट सुन्नुहुन्छ जानकारी दिनुहोला फोन गर्न मन लागेन भने म्यासेज गर्न पनि सक्नुहुन्छ है यदि तपाईँले म्यासेज गर्नुभयो भने पाँचजना भन्दा बढीले म्यासेज गर्नुभयो भने कहाँ कहाँबाट सुन्नु हुँदो रहेछ हामी तपाईँको नाम र म्यासेज भाषण गरिदिनेछौँ भोलिको कार्यक्रममा है भोलिको अथवा पर्सिको जहिलेको कार्यक्रममा पनि हामी तपाईँको म्यासेज आयो भने हामी वाचन गरिदिनेछौँ 9896174298 भन्दै धन्यवाद दिन्छौ हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिय मगरसँगै सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई आवाजबाट आजको लागि म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको 6447298 भन्दै धन्यवाद दिन्छौ हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिय मगरसँगै सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई आवाजबाट आजको लागि म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिगोतमा 5 मणिग्राम रूपन्दे।
2: अनि तयो कागज के मे छिवा
3: अ झिल्काई
2: के पर्सनल नम्बर ब्लक लै वधि
3: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर आइर ब्लक लै र खलखाई
2: अनि बैंगरी
3: बैंगरी
2: अ
3: चर्चै तली ललपर्दी
2: चमलल पर्दी न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै विषय आफैन बैंक दे बिनी जानकारी पिल परिम दे आफैन बैंक खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
3: सतर्क तना ठगी तब दक्या जोगिना
4: सिद्धार्थ बैंक दक्याले जनहितरी जारी संदेश
5: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
6: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 मा पाइन्छ नि दिदी।
6: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 98410-0061, 98063-73344।
9: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
10: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
9: अनि त्यो कहाँ पाइन्छ त?
10: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98466-14438।
11: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
11: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 98164-66-83,
12: 98560-43-234।
13: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
9: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
14: दाजु भाइको के को गफ गफ हुँदैछ?
13: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
14: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
13: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
14: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0665 56 4 59, मोबाइल नम्बर 98083 80 384, 98 46 37 39 31।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856253780, 9814852518 र 9065153323।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: बरखा चौतारी म्यूजिक प्रस्तुत कर।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98560-27-319।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: आज कस्तो बोर भयो यार, त्यो मेरो कालै आएन छ।
1: होइन हो केटा, तपाईँ यो मेरो किन आउनुभयो हौ? काल
0: काल होइन के काल, त्यो छ नि एउटा ढकाल, त्यो हाम्रो ग्रुपमा आउने छ नि ढकाल, करिश्मा ढकाल, त्यो

0: काला हेर्न काला हेर्न भन्थ्यो, गएछ कि
1: आज त आफ्नै गुरुको पो सबैले देखेछ।

0: बाहिर जान्छु भन्दा पनि जान दिएन निस्किसकेको मान्छेलाई निरोक्यो।
1: हामी यही खुसी छौँ त होइन र?
0: हेर अरूको श्रीमतीहरू कति खुसी छन्। अस्तिसँगैको साथी बाहिर गएर श्रीमतीलाई कति खुसी राखेको छ।
1: म त हजुर हुनुहुन्छ यसमा धेरै खुसी छु। हामीसँगै होइन खेतबारी गर्न पाउँछौँ, यो पनि ठुलो खुसी हुने होइन।
0: भए पनि तिमीले यति दुःख पाएको छौ, म मेरो मनले कसरी मान्छ।
1: हजुरसँगै साथ बिताउन पाउँदा यो पनि मेरो लागि धेरै ठुलो खुसी हो।

0: EFM 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563644 98563666
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
5: हुन्छ हुन्छ दाई
6: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चोक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
2: प्रोप्राइटर केसी कान्छा सम्पर्क नम्बर 98 27 13 70 42
7: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मतेसँगै उषा किरणको नमस्कार।
1: सहकारी क्षेत्रको सुधारका लागि कानून संशोधन गर्ने तयारी। विभिन्न ऐन परिमार्जनका विधेयक संसदमा लैजाने मन्त्री परिषदको निर्णय। सरकारले कृषि अनुदानको अनुसन्धान गर्ने 5 सदस्यीय कार्यदल गठन।
0: संघीय संसदका दुवै सदनबाट सम्पत्ति शुद्धिकरण सहित 4 अध्यादेश स्वीकृत। प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्यो। बजेट विनियोजनमा प्रदेश र स्थानीय तहलाई उपेक्षा गरिएको भन्दै राष्ट्रिय सभामा आपत्ति।
1: काठमाडौँ अदालतबाट पनि रवि लामी छानेलाई संगठित अपराधको मुद्दामा राहत। सहकारी ठगी मुद्दा भने यथावत। 13 राजदूतका लागि परेका 3000 आवेदनमा छानबिन जारी। त्रुटि देखिएका फारम हटाएर 2700 सूची तयार।
0: स्विजरल्याण्डमा आज तय भएको अमेरिका इरान वार्ता स्थगित। लेबनानमा हमला रोकिनुपर्ने इरानको अटान। हिजबुल्लाह विरूद्ध इजरायलको जवाफी कार्यवाही। 16 मृत्यु।
1: र फिफा विश्वकपमा अमेरिका र अस्ट्रेलिया खेल्दै टर्कीले पारागुएको सामना गर्ने। अमेरिकाको कडा यात्रा नियम विरूद्ध इरानले फिफामा उजुरी दिँदै समर्थकको टिकट कोटा समेत रद्द गरेको आरोप। इङ्ग्लिस प्रिमियर लिगको नयाँ सिजन आगामी अगस्त 21 सुरु हुने।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी। मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: खास वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषदका निर्णय सम्बन्धी खबरबाट, सरकारले देशमा देखिएको सहकारी समस्यालाई समाधान गर्न सहकारी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने विधेयकको सिद्धान्त स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले बचत तथा ऋण सहकारीको नियमन र रेखदेखका लागि नयाँ विधेयक तर्जुमा गर्न स्वीकृत दिएको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विभिन्न महत्वपूर्ण कानूनहरू संशोधन र परिमार्जनका लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको बताउनु भएको छ। मन्त्री परिषदले नेपाल विशेष सेवा ऐन, राष्ट्रिय सेवा दल सम्बन्धी कानून र सार्वजनिक खरिद ऐनलाई परिमार्जन गर्न बनेका विधेयकहरू संघीय संसदमा पेश गर्न अनुमति दिएको छ। सम्पत्ति शोधीकरण निवारण ऐनलाई संशोधन गर्ने विधेयक पनि संसदमा लैजाने निर्णय सरकारले गरेको छ। यसैगरी बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा कैलालीका डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।
3: संघीय सहन संसदका दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट सरकारले ल्याएका चारवटा अध्यादेशहरू स्वीकृत भएका छन्। संसदको चालु अधिवेशन शुरू हुन अघि सरकारले ल्याएका 8 अध्यादेशमध्ये महत्वपूर्ण मानिएका 4 अध्यादेशलाई दुवै सदनले पारित गरेका छन्। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठकले सार्वजनिक खरिद सम्पत्ति शुद्धिकरण निवारण सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेशलाई स्वीकृत गरेका हुन्। यसअघि यी अध्यादेशहरू रोक्न माग गर्दै दर्ता भएका विरोधका प्रस्तावहरू बहुमतले अस्वीकृत भए पछि संसदले यसलाई अगाडि बढ़ाउने अनुमति दिएको हो। दुवै सदनबाट स्वीकृत भएसँगै अब सरकारलाई यी अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने कानूनी बाटो खुला भएको छ। सरकारले जेठको पहिलो साता संसद अधिवेशन शुरू भएकै दिन यी अध्यादेश सदनमा पेश गरेको थियो। बाँकी 4 अध्यादेशमाथि भने संसदमा छलफल हुन बाँकी नै छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आगामी असार 11 गतेसम्मका लागि स्थगित गरिएको छ।
2: केन्द्र सरकारले बजेट बाँडफाँड गर्दा प्रदेश र स्थानीय सरकारलाई पर्याप्त ध्यान नदिएको राष्ट्रिय सभाका सांसदहरूले सरकारको आलोचना गरेका छन्। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै विभिन्न दलका सांसदहरूले आवश्यकता र न्यायका आधारमा बजेट वितरण नभएको भन्दै गुनासो गरेका हुन्। बैठकमा सांसदहरूले बजेट विनियोजन गर्दा सुदूरपश्चिम, कर्णाली र मधेस जस्ता पिछड़िएका क्षेत्रलाई प्राथमिकता नदिएर प्रशासनिक खर्च समेत कटौती गरिएको विषय उठाए। संघीयता लागू भए पनि प्रदेश र स्थानीय तहले अधिकार पाउन नसकेको र कर्मचारी अभावका कारण विकास निर्माणका काम ठप्प भएको उनीहरूले बताएका छन्। बजेट संघमै थुपारेर तल्लो तहलाई माग्नुपर्ने अवस्थामा पुर्याइएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन्। यस्तै बैठकमा मधेस प्रदेशको कमजोर मानव विकास सूचकांक, बागमती प्रदेशमा सुस्त गतिमा रहेका सड़क आयोजना र कोशी प्रदेशमा चिया उद्योगहरू बन्द भएको समस्यातर्फ पनि सरकारको ध्यान आकर्षण गराइएको छ। वर्षायाम शुरू भइसकेकाले बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राखेर भत्किएका सड़क र पुलहरू तुरन्तै मर्मत गर्न सांसदहरूले माग गरेका छन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौँले पनि संगठित अपराध सम्बन्धी अभियोगमा राहत दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले सरकारी ओकिल कार्यालयको निवेदन अनुसार लामिछाने सहितका प्रतिवादीमाथिको संगठित अपराधको मुद्दा फिर्ता लिन अनुमति दिएको हो। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी ओकिल कार्यालयले अभियोग पत्र परिमार्जनका लागि अदालतमा निवेदन दिएको थियो। अदालतले संगठित अपराधको दावी हटाउन आदेश दिए पनि लामिछाने विरूद्धको सहकारी ठगी सम्बन्धी मुख्य अभियोग भने यथावत रहने स्पष्ट पारेको छ। यसअघि पर्सार रोपन्दै जिल्ला अदालतले पनि लामिछाने विरूद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन अनुमति दिइसकेका छन्।
2: सरकारले विभिन्न देशमा खाली रहेका नेपाली दूतावासहरूका लागि राजदूत छान्ने कामलाई अगाडि बढ़ाएको छ। परराष्ट्र मन्त्रालयले 13 राजदूतका लागि मागेको आवेदनमा झण्डै 3,000 जनालाई इच्छा देखाएका थिए। ती मध्ये दुई पटक फारम भरेका, नाम र कागजपत्र नमिलेका तथा आवश्यक विवरण नबुझाएकाहरूको आवेदन हटाएर अहिले 2,700 जनाको प्रारम्भिक सूची बनाइएको छ। मन्त्रालयका अनुसार अब ती आवेदनहरूबाट उमेर र योग्यता जस्ता तोकिएका मापदण्ड हेरेर थप छानबिन गरिने गरिनेछ। यसरी रित पुगेका आवेदकहरूको नाम मात्र अन्तिम सूचीमा राखिनेछ। अन्तिम सूची तयार भएपछि उनीहरूलाई अन्तर्वार्ता वा आफ्नो कार्ययोजना प्रस्तुत गर्न बोलाइने तयारी छ।
3: नेपाल बार एसोसिएशनका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रले जेएनजी आन्दोलनका क्रममा कार्यवाहीका लागि राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिश संविधान विपरीत रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले आयोगको यो कदम कानून सम्मत नभएकाले स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो। नयाँ कानून बनाएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। अध्यक्ष मिश्रले उक्त आन्दोलनमा सरकारका तर्फबाट कुनै नरसंहार वा जातीय हत्याको आदेश दिएको भन्दै नेताहरूलाई दोषी ठहराउन नमिल्ने तर्क गर्नुभयो। अध्यक्ष मिश्रले आयोगको प्रतिवेदन भर्सना योग्य रहेको उल्लेख गर्दै बारले यस विषयमा थप अध्ययन गर्ने बताउनु भएको छ।
2: सरकारले विगत एक दशकदेखि प्रवाह हुँदै आएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म बाँडिएको अनुदान रकमको विस्तृत अध्ययन गर्न यो कार्यदल बनाउनु भएको हो। मन्त्रालयका सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा गठित यस कार्यदललाई प्रतिवेदन बुझाउन छ महिनाको समय दिएको छ।
3: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा 12 नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि अनलाइनबाटै आवेदन दिन सक्ने भएका छन्। परीक्षा नियन्त्रण कार्यालयले सूचना निकाल्दै असार 12 गतेभित्र प्रति विषय

यस वर्ष कक्षा 12 को परीक्षामा 64.13% विद्यार्थी उत्तीर्ण भएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। यस वर्ष यसलाई फेरि सुन्नुहोला। यस वर्षको कक्षा 12 को परीक्षामा नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका हुन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पेस्मा बैंकिंग।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो, आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ, अनि भएन त पैसा असुल।
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत कमलराज गौतम अकुत सम्पत्ति आर्जन गरेको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गौतमलाई 1 वर्ष कैद र 1,08,001,000 रूपियाँ भन्दा बढ़ी जरिवाना गर्ने फैसला सुनाएको हो। अदालतले गौतमले गैर कानूनी रूपमा कमाएको बिगो बराबरको सम्पत्ति जफत गर्ने निर्णय गर्नुका साथै अपराध पीड़ित संरक्षण ऐन बमोजिम थप 4,32,000 रूपियाँ पीड़ित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ।
5: ललितपुरको जाउलाखेल स्थित सदर चिड़ियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। चिड़ियाखानाभित्र रहेका जीव जन्तुमा बर्ड फ्लूको संक्रमण देखा परेपछि सर्वसाधारणका लागि प्रवेश रोकका भएको हो। सदर चिड़ियाखानाले आज सूचना जारी गर्दै अवलोकनकर्ताको स्वास्थ्यलाई ध्यानमा राखेर अर्को सूचना नभएसम्मका लागि चिड़ियाखाना बन्द गरिएको जनाएको छ।
4: सड़क पुल र खानेपानी जस्ता विकास निर्माणका काममा जनताका समस्या सिधै सुन्न सरकारले नयाँ प्रणाली शुरू गरेको छ। पूर्वाधार विकास मन्त्रालयले नागरिकका गुनासा र सुझाव संकलनका लागि हेलो पूर्वाधार सेवा सञ्चालनमा ल्याएको हो। मन्त्रालयका अनुसार अब सर्वसाधारणले सार्वजनिक सरकारका विषय वा मन्त्रालयको काम कारवाहीबारे चित्त नबुझेका कुराहरू टोल फ्री नम्बर 1220 फोन गरेर वा सामाजिक सञ्जाल मार्फत टिपाउन सक्नेछन्। मन्त्रालयका अनुसार यो सेवा अन्तर्गत फोनबाट कार्यालय समयभित्र र सामाजिक सञ्जाल मार्फत 24 घण्टा गुनासो राख्न सकिने भएको छ।
5: लगातारको वर्षासँगै नदीमा पानीको बहाव बढेपछि सिराहा र धनुषा जोड्ने अस्थायी बाटो भत्किएको छ। हुलाकी राजमार्ग अन्तर्गत पर्ने कमला नदीमा बनाइएको माटो र तार जालीको डाइभर्सन भाँसिएपछि दुई जिल्लाबीचको सीधा आवाजावत पूर्ण रूपमा बन्द भएको हो। बाटो बिग्रिएपछि स्थानीय बासिन्दा जोखिम मोलेर प्रति व्यक्ति 150 रूपियाँ भाडा तिर्दै डुङ्गाबाट नदी तर्न बाध्य छन्। जिल्ला प्रशासन कार्यालय सिराहाले नदीमा पानीको सतह बढेकाले जोखिमपूर्ण यात्रा नगर्न र वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। 15 वर्ष अघि ठेक्का संस्था भए पनि कमला नदीको पक्की पुल अहिलेसम्म बन्न सकेको छैन।
4: त्रिभुवन राजपथ अन्तर्गत वीरगंजको मुख्य सड़क मितेरी पुलदेखि सड़क गण्डक चोकसम्म सड़क मिचेर बनाइएका बाँकी घर टहरा हटाउन आगामी आइतबारदेखि फेरि डोजर चलाइने भएको छ। सड़क विभागले यसअघि भत्काउन बाँकी रहेका संरचना खाली गर्न दिएको 25 दिनको समय सीमा सकिँदा पनि घरधनीहरूले बेवास्ता गरेपछि यो कदम चाल्न लागिएको हो। सड़क डिभिजन हेटौडाले आज वीरगंज महानगरपालिकालाई पत्र लेख्दै सड़कको केन्द्र रेखाबाट दायाँ बायाँ 25-25 मिटर भित्र पर्ने संरचनाहरू हटाउने कार्यमा सहयोग गर्न अनुरोध गरेको छ। घण्टाघर, माई स्थान र आदर्शनगर लगायतका क्षेत्रमा अझै पनि धेरै संरचनाहरू हटाउन बाँकी छन्। यसअघि गत वैशाखमा पहिलो चरणको अभियान अन्तर्गत

0: करिब 1200 घरमा डोजर चलाएर आंशिक रूपमा भत्काइएको थियो।
1: पर्साको बिरगंज स्थित बाल सुधार गृहबाट फरार भएका दुईजना बालकलाई प्रहरीले डेढ़ घण्टाभित्रै पक्राउ गरेको छ। डाँका तथा चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका सर्लाहीका बालकहरू आज दिउँसो सुधार गृहको शौचालयको भेन्टिलेशन फोडेर भागेका थिए। बालकहरू फरार भएको खबर पाउन साथ खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले उनीहरूलाई नेपाल भारत सीमा क्षेत्रको मितेरी पुल नजिकैबाट नियन्त्रणमा लिएको हो। भारततर्फ भाग्न लागेको अवस्थामा पक्राउ परेका दुवै बालकलाई पुनः सुधार गृह राखिएको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

सकास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 7,15,25,00,000 रुपियाँको बजेट सार्वजनिक गरेको छ। महानगरको 19 नगरसभामा आज उपमेयर मन्जुदेवी गुरूङले नयाँ बजेट पेश गर्नुभएको हो। विनियोजित बजेटमाथि प्रशासनिक र चालू खर्चतर्फ 55.1% र विकास निर्माणतर्फ 44.9% हिस्सा छुट्याइएको छ।
2: जर्मन सरकारले नेपालको स्वास्थ्य ऊर्जा र दिगो आर्थिक विकासका क्षेत्रमा झण्डै 6.5 अर्ब रूपियाँ बराबरको आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने भएको छ। काठमाडौँमा सम्पन्न नेपाल जर्मनी द्विपक्षीय बैठकमा जर्मन पक्षले सन् 2026 र 2027 भित्र यो सहयोग हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको हो।
1: यता नेपालका नगरपालिकाहरूमा खानेपानी र सरसफाईको अवस्था सुधार्न एसियाली विकास बैंक एडीबीले 11.5 करोड़ अमेरिकी डलर सहुलियत ऋण स्वीकृत गरेको छ। यो रकमबाट 13 जिल्लाका एकीकृत खानेपानी तथा ढल व्यवस्थापन योजनाहरू सञ्चालन हुनेछन्, जसबाट 8.5 लाख भन्दा बढी नागरिकले सुविधा पाउने एडीबीले जनाएको छ।
2: धितुपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक 1.63 अंकले बढेर 2,702.11 बिन्दुमा पुगेको छ। बजार सूचकमा सामान्य सुधार आउँदा आज कारोबार रकम भने 4.5 अर्ब रूपियाँ नागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज 61,000 भन्दा बढी पटकको खरिद बिक्रीमा 4,53,49,00,000 रूपियाँ बराबरको 1,09,00,000 कित्ता सेयर किनबेच भएको छ।
1: अब विदेशका खबर। लेबनानमा भइरहेको सैन्य कारवाही रोकिने पूर्ण सुनिश्चितता नभएसम्म इरानले अमेरिकासँगको वार्ता अगाडि नबढाउने स्पष्ट पारेको छ। फ्रान्समा हालै भएको 14 बुधे अन्तरिम शान्ति सम्झौता विपरीत इजरायलले दक्षिणी लेबनानमा हमला जारी राखेपछि इरान अमेरिकासँग रुष्ट बनेको हो। लेबनान सहित सबै मोर्चामा लड़ाई अन्त्य गर्ने सहमति भए पनि इजरायलले सेना फिर्ता गर्न अस्वीकार गर्दै आक्रमण बढ़ाएपछि स्विजरल्याण्डमा आजका लागि तय भएको दुई देशबीचको पहिलो औपचारिक वार्ता स्थगित भएको छ। वार्ता रोकिएसँगै अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको स्विजरल्याण्ड भ्रमण समेत अन्तिम समयमा आएर रद्द गरिएको छ। मध्यपूर्वको तनाव कम गर्न, हर्मुजल घाटी खुल्ला गर्न र इरानको आणविक कार्यक्रम जस्ता महत्वपूर्ण विषयमा सहमति खोज्न अमेरिका, इरान, कतार र पाकिस्तान बीच यो बैठक बस्ने तयारी गरिएको थियो।
2: यसै गरी लेबनानका विभिन्न शहरलाई निशाना बनाएर इजरायलले रातभर गरेको भीषण हवाई आक्रमणमा कम्तीमा 16 जनाको ज्यान गएको छ र लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार पछिल्लो समय गरिएको यो सबैभन्दा ठूलो बमबारी मध्ये एक हो। इजरायली सेनाले इरान समर्थित हिजबुल्लाह समूहले युद्धविराम उल्लंघन गरेकाले यसको जवाफमा यो कार्यवाही गरेको दावी गरेको छ।
1: फुटबल अन्तर्गत समूह डीको खेलमा आज मध्यराती अमेरिका र अस्ट्रेलिया आम्ने सामने हुँदैछन्। दुई देशबीचको खेल नेपाली समयअनुसार राति 1:15 शुरू हुनेछ। पहिलो चरणका आफ्ना खेल जितेका यी दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छन्। भोलि बिहान 6:15 हुने अर्को खेलमा टर्की र पारागुए खेल्दैछन्। पहिलो खेलमा हार बेहोरेका कारण नकआउट चरणको यात्रा कायम राख्न दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ।
2: विश्वकप फुटबलका क्रममा अमेरिकाले लगाएको कड़ा यात्रा नियम विरूद्ध इरानले फुटबलको सर्वोच्च निकाय फिफामा उजुरी दिने भएको छ। खेलभन्दा एक दिन अघि मात्र अमेरिका प्रवेश गर्न पाउने र खेल सकिएकै दिन फर्किनुपर्ने भिजा शर्तका कारण टोलीको तयारीमा गम्भीर असर परेको इरानको गुनासो छ।
1: आगामी अगस्तमा इंग्लिश प्रिमियर लीगको नयाँ सिजन शुरू हुने भएको छ। विश्वकपका कारण यसपटक प्रिमियर लीगका खेलहरू सामान्य भन्दा केही ढिलो शुरू भई सन् 2027 मे 30 सकिनेछन्। नयाँ सिजनको पहिलो खेलमा साबेक विजेता आर्सेनल र नवप्रवेशी टोली कोभेन्ट्री सिटी भिड्ने भएका छन्। अगस्त 21 हुने उद्घाटन खेल मार्फत कोभेन्ट्रीले 25 वर्षपछि शीर्ष डिभिजनको फुटबलमा पुनरागमन गर्न लागेको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: सहकारी क्षेत्रको सुधारका लागि कानून संशोधन गर्ने तयारी। विभिन्न ऐन परिमार्जनका विधेयक संसदमा लैजाने मन्त्री परिषदको निर्णय। सरकारले कृषि अनुदानको अनुसन्धान गर्ने 5 सदस्यीय कार्यदल गठन।
1: संघीय संसदका दुवै सदनबाट सम्पत्ति शुद्धिकरण सहित 4 अध्यादेश स्वीकृत। प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्यो। बजेट विनियोजनमा प्रदेश र स्थानीय तहलाई उपेक्षा गरिएको भन्दै राष्ट्रिय सभामा आपत्ति।
2: काठमाडौँ अदालतबाट पनि रवि लामिछानेलाई संगठित अपराधको मुद्दामा राहत। सहकारी ठगी मुद्दा भने यथावत। 13 राजदूतका लागि परेका 3,000 आवेदनमा छानबिन जारी। त्रुटि देखिएका फारम हटाउन 2,700 सूची तयार।
1: स्विजरल्याण्डमा आज तय भएको अमेरिका इरान वार्ता स्थगित, लेबनानमा हमला रोकिनुपर्ने इरानको अडान, हिजबुल्लाह विरूद्ध इजरायलको जवाफी कारवाही, 16 जनाको मृत्यु
2: र फिफा विश्वकपमा अमेरिका र अस्ट्रेलिया खेल्दै टर्कीले पारागुवेको सामना गर्ने, अमेरिकाको कडा यात्रा नियम विरूद्ध इरानले फिफामा उजुरी दिँदै समर्थकको टिकट कोटा समेत रद्द गरेको आरोप, इङ्ग्लिस प्रिमियर लीगको नयाँ सिजन आगामी अगस्त 21 शुरू हुने।
1: हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: Radio NRN 99.1.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना.
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी.

0: DFM 94.2 समुदायको आवाज
1: ए नानी कता हिँडेउ छाता उडेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444

0: World Link को festivity offer अब pound host एक वर्ष को 200 Mbps internet और net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV set up box मात्र रूप 1200 प्रति महीना में सर्थरु लागू होने चं छिटो बने गई World Link।
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848848 9846554495 र 9846011818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9799549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: FM 94.2 समुदायको आवाज
1: गोर्खा चौतारी म्युजिक प्रस्तुत गर्दछ।
2: अनि तँ पनि दारी, म पनि दारी, यही पाराले हुँदैन क्या हाम्रो घरबारी?
3: कहाँ कविता हुनु, साइरी हो साइरी,
2: यसलाई साइरीमा भन्छ,
3: साइरी हो,
2: ठिकै छ नि त। हेर, तेरो जस्तो थुतुनु, मेरो जस्तो आचार, मेरो जस्तो थुतुनुले यो जुनीमा केटी पाउन त्यतिकै होला जस्तो, यही पाराले हो भनेदेखि तर म डुङडुङी गनाउने के जाति जस्तो घर बस्नु पर्ला जस्तो। आज गएर डान्स गरेर तँ साउकी छोरी पट्याएर छोड्नु है, तर डान्स आउँछ
3: आउँछ
2: डान्स त मैले गर्ने, मैले
3: हो
2: हलमी

केटी पट्याउन नसक्नु पल्सर बाइकले पनि काम गरेर ओ छुटुने आएर मरिया

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबुल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 0 58 00 700,
1: 98 460 40 304।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ! सेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको आवाज।

Arkadaşlar bırakın onu. Bırakın onu.

0: 94.2 समुदाय को आवाज।
1: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865153232।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60 656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको

0: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
2: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
4: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
4: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
4: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
4: ब्यास 11, मुसे खोला 10, भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
9: 9560343।
10: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाएर कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
11: दमौली FM 94.2, समुदायको आवाज।